नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। करको दर घटाउँदा समग्र राजस्व नघटेका कारण उदाहरण धेरै देशमा रहेको उहाँको भनाइरहेको छ।
3: देशको समग्र कुल गृहस्थ उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल गृहस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान 3.85% भन्दा बढ़ी हुने देखिएको छ।
2: नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद गरिएको भन्दै थप दबावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले श्रमजीवी पत्रकारको हितमा सरकारले सकारात्मक पहल नगरेको र खर्च कटौतीको बहानामा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्रै दिने निर्णय गरिएको आरोप लगाएको छ। महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारी रवैया सच्याउन, सूचनाको पहुँचमा नियन्त्रण नगर्न, श्रमजीवी पत्रकारको पक्षमा पहल गर्न तथा सरकारी सूचना वितरणमा रहेको विभेद हटाउन पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले व्यवस्था गरेको छ।
3: पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ। बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ। आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो।
2: घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले 50 लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गरेको आदेशमा बुधबार सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्व मन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख गरिएको छ।
3: अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थको आकाशीयको मूल्य वृद्धिको असर जलविद्युत उत्पादनमा पनि परेको छ। विशेष गरी डिजेलमा बढ़ेको मूल्यले निर्माणाधीन जलविद्युत आयोजनामा करिब 15% दैनिक लागत बढ़ाएको छ।
2: बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक 30.08 अङ्कले बढ़ेको हो।

2721.73 बिन्दुदेखि खुला भएको नेप्से 2756.11 बिन्दुसम्म पुगेको थियो भने 2720.75 बिन्दुसम्म सरेको थियो। अन्तिममा भने नेप्से 2754.48 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबमा नेप्से 1.10% बढेको जनाइएको छ।

0: ड्रामा
1: दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्
2: दिस होम खुसीको कनेक्सन
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना सावधान सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस् अनलाइन ठगीबाट बच्नुहोस् राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सेलाउन नपाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता भएको छ विश्व राजनीतिका दुई शक्तिशाली नेता सी जिनपिङ र पुटिन बीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारा फात्ते बढ़ाएको छ एकातिर युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध अर्कोतिर पश्चिमा देशहरूसँगको चिसिदो सम्बन्धका बीच पुटिनको बेजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रूसको बलियो गठबन्धन
6: अब खेल र खेलाड़ीका खबर नेपाली महिला राष्ट्रिय क्रिकेट टीमले घरेलु टोली मलेसियामाथि पहिलो 2020 अन्तर्राष्ट्रिय खेलमा संघर्षपूर्ण जित हात पारेको छ मलेसियाको क्वालालामपुर स्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गर्दै दुई खेलको श्रृंखलामा 1-0 अग्रता बनाएको हो
5: अब विचार तथा विश्लेषण अनिलमा रूमलिएको कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी लेख्नुहुन्छ लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित बालेन शाह प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन् बहुदलीय प्रणाली अन्तर्गत बालेन प्रधानमन्त्री भएका छन् र उनी रासोपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनी सो दलको नेता हुन् भनेर बालेनले नै बोलेको सायद कसैले सुनेको होला कांग्रेसको पुनरुत्थानका लागि कांग्रेस विधि र विधानमै चल्नुपर्दछ सहमतिका नाममा विधान कुल्चने र नेताहरूको स्वार्थपूर्ति गर्ने प्रक्रिया मिच्ने कार्य गरियो भने भोलिका दिनमा कांग्रेसलाई तैबले पनि बचाउन सक्दैन कांग्रेसको अहिलेसम्मको अवस्था हेर्दा विक्रमसम्म 2048 र विक्रमसम्म 2056मा केन्द्रीय सदस्य भएको व्यक्ति आज पनि केन्द्रमै छ तर उसले त्यसपछि होडामा गएर चुनाव लड़ी महाधिवेशन प्रतिनिधि बन्नु परेको छैन
6: अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग संवाद गरेको छ संवादका मुख्य मुद्दाहरू यस्ता छन् बाध्यात्मक रूपमा विशेष महाधिवेशन आयोजना भयो र नेतृत्व परिवर्तन भयो निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत यसको वैधानिकता र आधिकारिकताको विवाद टुंगिसक्दा पनि उहाँहरूमा त्यो स्वीकारोक्ति देखिएको छैन अहिले एक प्रकारको हाई बार्गेनिङमा हुनुहुन्छ विरोध र प्रश्न उठाएर ठूलै चीज प्राप्त भयो भने मात्र स्वीकार्ने कि भन्ने अन्तर्य देखिन्छ सभापतिजीले पनि बोलिसक्नु भएको छ अब पार्टीभित्र विभेद पक्ष विपक्ष काखा पाखा वा संस्थापन इतर भन्ने बेला छैन 60-40 अध्याय अब टुंगिसक्यो त्यो इतिहास भयो प्रतिशोध भन्दा पनि काममा सहजताका लागि गरिएको परिवर्तन 14 महाधिवेशनको संरचना र विशेष महाधिवेशनबाट बनेको समितिलाई मर्ज गर्न प्राविधिक र वैधानिक रूपमा सम्भव नै छैन सबैले पार्टी नेतृत्व विशेष महाधिवेशनको निर्णय र यसको वैधानिकता तथा आधिकारिकतालाई स्वीकार गर्ने हो भने अब विवाद गरिरहनु पर्ने कुनै ठाउँ नै छैन पार्टीलाई घाटा पुग्ने गरी गरिने कुनै पनि भेला वाञ्छित र ग्राह्य हुँदैनन् सबै कुरा वैधानिक रूपमा टुंगिसकेपछि विधान र संरचना बाहिर बसेर त विवाद मिल्दैन नि विवाद मिलाउन त पार्टीको वैधानिक संरचनाभित्र प्रवेश गर्नुपर्छ भन्ने हाम्रो भनाई यति हो अहिलेको विवाद त त्यस्तो चर्को वा क्लाइमेक्समै पुगेको अवस्था होइन यो सामान्य मतमतान्तर मात्र हो जरा अभियान अहिले जारी छ यसको मुख्य उद्देश्य पार्टीको तल्लो तह ग्रासरूटसम्मको वास्तविक अवस्था बुझ्नु हो शेरबहादुरले अब अभिभावकको भूमिकामा रहेर हामीलाई मार्ग निर्देशन गर्नुपर्छ मर्निङ सोज द डे भने जस्तै अहिलेको सरकारले गरेका कामहरू हेर्दा धेरै सन्तुष्ट हुने ठाउँ छैन अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग गरेको संवादका मुख्य बुदाहरू हुन् यी पूर्व संस्थापन पक्ष हाई बार्गेनिङ गरिरहेको छ शीर्षकमा यो संवाद छापिएको हो
5: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसपर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नै बहस सुन्न सक्नुहुनेछ र नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसमा म खेम्बोमा उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्क .com र हाम्रो पात्र .com पनि सुन्दै हुनुहुन्छ र काठमाडौँ उपत्यकामा सुन्न चाहनुहुन्छ भने 99.1 मेगाहर्जबाट यहाँहरूले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौँ र आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ नेपालमा सीमाको विषयलाई लिएर जुन किसिमको अहिले विवादहरू सुरु भएका छन्, एउटा जिल्ला र अर्को जिल्ला बीचको जुन विवादले यतिखेर नागरिकहरू घाइते हुनुपर्ने अवस्था सिर्जना भएको छ। तपाईँहरूले सामाजिक सञ्जालमा देखिएको एउटा जुन दृश्य, जुन भिडियो, त्यो कुनै नाटक होइन, त्यो कुनै छायाङ्कन होइन, त्यो त यथार्थमा भएको हुम्ला र बाजुराको बीचमा पर्ने सिमानाका विषयलाई लिएर जुन किसिमको धरपकड भएको छ, व्यक्तिहरूमाथि हमला भएको छ, भनिएको छ हुम्लाको खारफुनाथबाट 200-400 जत्था आएर त्यहाँ रहेका लामपाटावासीहरूमाथि साङ्घातिक रूपमा आक्रमण गरेको विषय पनि यतिखेर आएको छ र धनगढी महानगरपालिकाका मेयर गोपाल हमालको टोली पनि हामी चिनाउँछौँ सुदूरपश्चिम अभियान लिएर त्यहाँ पुग्नै लाग्दाखेरि आधै बाटोबाट खेदिएका समाचारहरू पनि यतिखेर आएका छन् र हुम्लाबाट आएर हुम्ली दाजुभाइले बाजुरा हिमाली गाउँपालिका 3 लामपाटाका वडा सदस्य पेमागरा गुरुङको घरमै पसेर रानी सैन जाने पर्यटक र स्थानीय माथि कुटपिट तोडफोड र लुटपाट गरेको भन्दै यतिखेर सामाजिक सञ्जालमा यत्र तत्र आएको छ। आजको दिनमा रानी सैन जान लागेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहितको टोलीलाई समेत अगाडि बढ्न नदिएर फिर्ता पठाइएका भिडियोहरू सामग्रीहरू आइरहेका छन्। हामी कुरा गर्न चाहन्छौँ दुई देश बीचको सिमानामा हुने विवादहरू, लिपुलेक लिम्पियाधुरा कालापानीका विवादहरू जसरी अगाडि बढिरहेका छन्, आज देशभित्रकै विवादका विषयलाई पनि लिएर व्यक्तिहरूमाथि साङ्घातिक आक्रमण हुने क्रम बढेको छ। आज हामी बस गर्नेछौँ नेपाली बसमा जो हुम्लाका प्रतिनिधि सभाका सदस्यसँग, त्यसै गरी बाजुराका प्रतिनिधि सभाका सदस्यहरूसँग। आखिर यो सीमाको विवाद के हो, त्यसको पृष्ठभूमि के हो, किन आज हुम्ला र बाजुराका नागरिकहरू एक आपसमा लडिरहेका छन्, यो देशमा कानुनी राज्य छ कि छैन, जत्था बनाएर गुरिला शैलीमा जुन किसिमका आक्रमणहरू भइरहेका छन्, यो आक्रमणमा प्रहरी किन मुख दर्शक भएर बसिरहेको छ, 4 दिनदेखि त्यहाँ त्यस्तै खालका गतिविधिहरू भइरहेको भन्ने पनि आएको छ, कतिपयहरूमा सामाजिक सञ्जालहरूमा पनि देख्न सकिन्छ। त्यसैले गर्दाखेरि हामी एक जिल्ला र अर्को जिल्लाका नागरिकहरूमा एक किसिमको जुन वैमनस्यता सिर्जना भएको छ त्यसको कारणबारे पनि पत्ता लगाउने प्रयत्न गर्नेछौँ। जुन रानी सैन क्षेत्र छ त्यो भौगोलिक हिसाबले एकदमै पर्यापर्यटनले भरिपूर्ण र रमणीय क्षेत्र पनि हो र त्यहाँबाट तस्करीहरू पनि मौलाउने गरेको र छिमेकी देशहरूबाट त्यहाँ रक्सीको समेत तस्करी हुने र व्यापार हुने, करिब करिब दैनिक लाखौँको रक्सी तस्करी हुने गरेको भन्ने खालका पनि विषयहरू हामीसँग आएका छन् र स्थानीयहरूले त्यहाँबाट हामीलाई जानकारी समेत गराएका छन्। आज हामी नेपाली बसमा यी कुराहरूलाई उठाउनेछौँ र पछिल्लो समय सरकारको बदलिएको कूटनीतिले नेपाल र भारतको सम्बन्ध अन्यल रहेको विषय पनि यतिखेर आइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचारित परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट हुन सकेको छैन। दुई देश बीचको सम्बन्धको विषयमा पनि यतिखेर चर्चा र परिचर्चा पनि रहिरहेको छ। प्रदेश सरकारमा पालो फेर्न कंग्रेस र एमाले कसरत पनि गरिरहेका छन्। यतिखेर केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाई नजिकको सरकार हुँदै गर्दाखेरि प्रदेशमा उनीहरूले आफ्ना एक्टिभिटिजहरू अगाडि बढाएका छन्। आज हामी नेपाली कंग्रेसमा फुटको पूर्वाभ्यास रहेको विषयलाई पनि उठाउन चाहन्छौँ। असन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेको छ र 60-40 भागबण्डा अब दन्ते कथा बनिसकेको कुरा नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताइरहनु भएको छ। आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको अबको बाटो, अबको अवस्थाका विषयमा पनि चर्चा परिचर्चा गर्दैछौँ र नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमालेभित्र विद्यादेवी भण्डारीको आगमन र सदस्यता नवीकरणले एमालेमा एक किसिमको रौनकता पनि छाएको छ। यसलाई कुन कूटनीतिक चालका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभयो त्यो भने बुझ्न बाँकी छ। तर जहाँ महासचिव र उपाध्यक्ष विष्णु पौडेल र शङ्कर पोखरेल बीचको जुन गुटगत राजनीति र स्वार्थ हावी हुँदै गएको थियो त्यसलाई ब्यालेन्स गर्नका निम्ति ओलीले विद्या भण्डारीको सदस्यता नवीकरण गरिएको भन्ने विषय पनि यतिखेर जोडिएर आएको छ। त्यसका विषयमा पनि छलफल र परिचर्चा गर्नेछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: यसमा ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: यो हो नेपाली रेडियो नेटवर्क।
5: हर विषयमा तरो बहस, नेपाली बहस।
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
7: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
8: डिसोम फाइबर नेट।
9: यतिखेर हाम्रो बेसमा हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद जयपति रोकाए हुन्छ। जयपतिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
10: धन्यवाद।
9: अब तपाईँलाई थाहा छ, हुम्लाका नागरिकहरू, खारपुनाथ गाउँपालिका लगायतका नागरिकहरू आएर बाजुराको रानी सैन क्षेत्रमा त्यहाँका नागरिकहरूलाई कुटपिट गरेको, लामपाटा क्षेत्रका धरपकड गरेको भन्ने विषय यत्र तत्र आइरहेको छ। सबैभन्दा पहिला त्यहाँको चुरो कुरा के हो, त्यो चाहिँ क्षेत्र कस्तो क्षेत्र हो, त्यो क्षेत्र चाहिँ कुन जिल्लामा पर्छ, हिजोको इतिहासले के भन्छ, यसको बारेमा जानकारी गराउनुहोस् त।
10: अब सर्वप्रथम त तपाईँलाई नेपाली रेडियोमा मलाई पुर्याउनुभयो, तपाईँलाई हार्दिक धन्यवाद छ। अब यो वास्तवमा यो लामपाटा क्षेत्र रानीसैया भन्ने ठाउँ चाहिँ यो हुम्ला र बाजुरा जिल्लाको सिमाना हो। यो सिमानामा पर्ने भएको नाताले अब त्यहाँ चाहिँ अब अहिले यहाँ त्यहाँ बाजुराका साथीहरू आफ्नो नाति छ भन्छन् र मैले चाहिँ देखेको छैन। त्यहाँ लामपाटा क्षेत्र वास्तवमा अहिलेसम्म चलभोग गर्दै आएको र त्यहाँको वन क्षेत्रमा चरिचराउ गरेको र अहिलेसम्म त्यो वन समुदाय वन पनि अहिले त्यो हुम्लाकै खारपुनाथ गाउँपालिका वार्ड नम्बर 2 रिपको छ। त्यस्तै अर्को समुदाय वन तपाईँको सर्केघाट गाउँपालिका वार्ड नम्बर 2 वडाले अहिले आफ्नो वन क्षेत्र भनेर उहाँहरूले समुदाय वनको कर पनि तिरिरहेछन् राज्यलाई।
9: होइन, उहाँहरूले त के पनि भन्नुभएको छ भने नि, रानीखरको क्षेत्रको वास्तविकता भोगचलन गर्ने भनेको हामी बाजुरेली भोटे जनजाति समुदाय हौ। हिउँदको 6 महिना जाडो चल्न बाजुराको तल्लो बेल्ट असाम डोटी र कैलालीसम्म आउने र बर्खा को महिनामा रानीखरको लागि थाकथलो बनाएर बस्ने हाम्रो सदियौँदेखिको जीवनयापन गर्ने शैली हो। विगत 1 दशकदेखि ती क्षेत्रहरूको भोगचलन गर्ने भोटे समुदायहरू मार्तडी, कोल्टी र पाण्डुसैनतिर स्थायी बसोबास सर्दै गर्दा माथि रानीखरको जाने भोटे समुदाय कम भयो भन्दैमा ती क्षेत्रमा 6 महिना हामीले भोगचलन गर्यौँ र यो क्षेत्र हाम्रो हो होइन भन्नु यो एकदमै बकवासको कुरा हो भनेर चाहिँ त्यहाँका नागरिकहरूले मलाई हिजो तपाईँसँग कुरा गर्ने भनिसके पछाडि धेरै प्रश्नहरू आएका छन्।
10: अब यो यस्तो छ कुरो के हो भने, वास्तवमा त्यो भोटे समुदाय तपाईँको बस्ने क्रममा जाने हो भने त्यो त अछामको जग्गा पनि उनीहरूको हुनुपर्ने, माथि लिमि यारीको जग्गा पनि त उनीहरूको हुनुपर्ने हो नि त। त्यो खालि फिरन्ती जनता, फिरन्ती समुदाय हो। अनि त्यसपछि अहिलेसम्म भोगचलन गर्दै आएको त वास्तवमा नामखा गाउँपा अहिलेको नामखा गाउँपालिका, हिजोको तपाईँको खमाल गाउँ गाविसको वास्तवमा अहिले पनि उनीहरू तपाईँको तीन महिना त्यही रानीसैनामा बस्ने आफ्नो त्यो पशु वस्तु राखेर बस्ने ठाउँ छ. उनीहरूको आफ्ना थाई अस्थायी टहराहरू बनाएका छन् त्यो के यो हाम्रो खँगाल गाउँका समुदायहरूले. त्यो अब त्यो भोटे समुदाय फिरान्ते थियो त्यो म स्वीकार्छु. त्यो हिजो पनि हिजो थियो त्यो अहिले छैन. मैले हिजो पनि त तपाईँको त्यो के अरे एउटा रेडियोलाई अरे उसलाई युट्युबलाई मैले इन्टरभ्यू दिएको छु. मैले त्यहाँ पनि भनेको छु भोटे समुदाय नभएको होइन. भोटे समुदाय थियो फिरान्ते समुदाय थियो
9: तर नेपालको नक्सामा सीमाङ्कित भएको बाजुराको नक्सा के हो? हामीले बच्चैबाट त्यही नक्सा हेरेर हुर्कियौँ. कानुनी आधार त नक्सा होला नि भन्ने उहाँको दाबी छ क्या.
10: अब यस्तो छ यो यो यो 52 सालमा तपाईँको यो कसरी नक्सा तयार गर्यो त्यो थाहा त्यो मलाई पनि थाहा भएको छैन. तर भोकचलामका आधारले र अर्कोमा तपाईँलाई एउटा अहिले मलाई पछिल्लो पटक तपाईँहरूले मलाई इन्टरभ्यू लिनुभयो भने म प्रमाणसहित बोल्छु. त्यो प्रमाण मैले हुम्लाबाट झिकाएको छु. त्यो रानी सैनको चरिचराउ गर्नका लागि तपाईँको च्यादुग र के अरे खँगाल गाउँको मुद्दा पढेको रहेछ. त्यो मुद्दा जुम्लाले फैसला गरेको रहेछ. त्यो फैसला 35 सालमा फैसला गराएर छ. त्यो फैसला मैले झिकाएको छु. पछि कुनै त्यस्तो अवसर पर्यो भने म त्यो फैसला सहितको म तपाईँलाई प्रमाण पनि देखाइदिन्छु.
9: होइन एउटा कुरा, त्यहाँ चौकी स्थापना हुँदै थियो होइन, त्यहाँ सुरक्षाका लागि भनेर, अनि चौकीमै काम गर्ने कामदारहरूलाई पनि लखेटिदिने, तपाईँका नागरिकहरू तपाईँका मतदाताहरू त अलिकति गुरिला स्टाइलमा आएर चाहिँ त्यहाँ नागरिकहरूलाई धरपकड गर्ने होइन, त्यसो भए त लिपुले काला पनि लिम्पियादुरा खटाउनु पर्यो क्या उहाँहरूलाई चाहिँ सीमा बचाउन भन्दैछन् अहिले. तालिम प्राप्त हुनुहुँदो रहेछ होइन, भिडियोमा हेर्दाखेरि पारीबाट पुरा दौडेर एकदमै होइन रेसमा आइरहनु भएको छ उहाँहरू 200-300 जनाको जथा बाँधेर. लिपुलेखतिर पढाइदिँदा कसो होला होइन?
10: त्यो चाहिँ गलत कुरो थोरै धरपकड चाहिँ भएको छ. अब सीमामा चौकी स्थापना गर्ने कुरोमा तपाईँको अहिले यो सीमा विवाद भइरहेको अवस्थामा चौकी स्थापना नगरौँ. चौकी स्थापनामा सुरक्षा सबैलाई चाहिन्छ. त्यहाँ सुरक्षा राख्नु आवश्यकता छ र सुरक्षा राख्नका लागि दुइटै बाजुराको पनि सहमति चाहियो, हुम्लाको पनि त सहमति चाहियो नि त. र अर्को कुरो के भने चौकी स्थापना गर्नका लागि अहिले तपाईँको अस्थायी चौकी स्थापना गर्नका लागि गृह मन्त्रालयले निर्णय गरेको हुनुपर्छ. त्यो निर्णय भएको छैन. हामी कानुनी प्रोसेसमै गएका छौँ.
9: होइन, त्यो चौकी स्थापना हुँदै गर्दाखेरि भवनहरू अल्पत्र पारेर होइन बिचरा कामदारहरू भागेका रहेछन् क्या. मलाई त्यो तस्विर प्राप्त भएको छ होइन, आधैमा काम छोडेर भाग्नुपर्ने स्थिति आयो. सरकारले चाह्यो भने शान्ति सुरक्षाको लागि चौकी स्थापना गर्न नागरिकहरूलाई सोध्नुपर्छ र भने.
10: होइन होइन, त्यो त निर्णय पनि त गर्नु पर्यो नि त.
9: निर्णय भएको छैन, गृह मन्त्रालयले त्यहाँ चौकी गर्ने भनेको छैन. अनि कसले पठायो? प्रदेश सरकारले त्यसो भए प्रदेश सरकारले
10: छैन छैन प्रदेश सरकारले अहिले त त्यो के अरे यो नेपाल प्रहरी प्रदेशको मतामतमा गएको त छैन नि त. त्यो अहिले सङ्घ सरकारले तपाईँको अस्ति गृह सचिवज्यूसँगै कुरो भएको हो त. सचिवज्यूले भन्नुभएको
9: त्यो रकम कहाँबाट गरेर प्रहरी चौकी बन्दैछ त्यसो भए? कसले लगानी गर्यो त्यहाँ?
10: त्यहाँ प्रदेश सरकारको सुदूरपश्चिम प्रदेश सरकारको बजेट विनियोजित गर्नु भएको छ त्यहाँको अर्थमन्त्रीज्यूले. यो सङ्घ सरकारसँग परामर्श नगरिकन
9: होइन, अब प्रदेश सरकारले शान्ति सुरक्षा अमन चयन कायम गर्नका निम्ति त्यहाँ चाहिँ अब प्रहरीले माग गरिसके पछाडि त्यो किसिमले व्यावहारिक रूपमा चौकी स्थापना गर्न खोज्नु भयो होला नि त. होइन
10: होइन, प्रहरीले माग गरेको होइन, त्यहाँको स्थानीय समुदायले माग गर्नु भएको रहेछ. तर अस्ति गृह सचिवज्यूले पनि यो हजुर
9: जयपतिजी
10: हजुर
9: सुनिरहनु भएको छ भन्नु छ.
10: त्यही त चौकी स्थापना गर्नका लागि अब यो कानुनी प्रोसेसबाटै के अरे यो गृह मन्त्रालयबाट स्थायी चौकी स्थापनाका लागि गृह मन्त्रालयबाट तपाईँको निर्णय हुनु पर्दो रहेछ. त्यो निर्णय नभइरहेको अवस्था हजुर
9: म सुन्दैछु भन्नु न.
10: त्यही त गृह मन्त्रालयमा अहिले निर्णय नभइरहेको अवस्था र यो के अरे त्यसपछि अनि हुम्ला जिल्लाको सिमाना कमसे सिमानामा चौकी राख्नका लागि दुइटै जिल्लाको त सहमति चाहिने होला नि त.
9: अनि सहमति भएको छैन चौकी स्थापना गर्नका निम्ति?
10: छैन छैन छैन हुम्ला जिल्लालाई कुनै पनि एउटा शब्द समेत सोध्नु भएको
9: छैन। त्यहाँ त सहमतीय प्रयास गर्ने हो नि त अनि त्यहाँ लाठी भाटा भाला लगाएर चाहिँ जाने हो र जनतालाई लखेड्ने हो त्यहाँ त्यहाँ बसेका लम्पाटवासीहरूलाई चाहिँ लखेड्ने त्रास फैलाउने तिन तिन दिनसम्म चाहिँ नजर बन्द गरेर राख्ने त्यहाँ कुटपिट गरेर त्यस्तो पनि गर्न मिल्छ मानवीयता हुँदैन जयपतिजी
10: यस्तो बम्जी त्यहाँ यहाँ चाहिँ अहिले अलि अलि यो कुरो चाहिँ अलि बढी गर्नु भएको छ बाजुराका साथीहरूले
9: दृश्य देखिहाल्छ त त्यहाँ बिचरा व्हील चेयरमा बसिरहनु भएको छ व्हील चेयरमा गइरहेछ
10: नागरिकहरू यो भिडियोहरू कस्तो बनाउँछन् कस्तो बनाउँछन् त्यो त एआईको जमानाले गर्दाखेरि यो चाहिँ गलत भएको छ तर त्यहाँ चाहिँ नहुनु पर्ने भएको छ यसको लागि म एकदमै क्षमाप्राप्ती छु किन भनेदेखि हामीले पनि त मानवीय दृष्टिकोणले हेर्नुपर्छ त्यसैले यो गलत भयो हामी यो कुरो नहुन दिनका लागि हाम्रो बाजुराको मान्यज्यू र म एकदम हरदम लागेका हौँ तर के गर्दा दुर्भाग्यवश यस्तो घटना घट्यो त्यहाँ चाहिँ फोन लाग्दैन यही घटना नदोहोरियोस् भनेर यो घटना नहोस् भनेर मैले हुम्लाको सिडो साहबलाई इन्स्पेक्टरको नेतृत्वमा पनि त्यहाँ खडाउन लगाएको हो त्यहाँ ढिला पुगिदियो ढिला पुगिसकेपछि त्यहाँ त्यो घटना घटेको
9: हो। हजुर तपाईँलाई राम्रोसँग थाहा छ नि त अब त्यहाँ ती खारपुनाथ लगायतका ठाउँबाट गएका नागरिकहरू करिब करिब मलाई लाग्छ एक दिनभरि लगाएर नै त्यो ठाउँमा पुग्नुपर्ने हुन्छ अरे होइन भौगोलिक हिसाबले पनि होइन लामो डिस्टेन्स छ अरे अब त्यो भइसके पछाडि यो त एकदम योजनाबद्ध तरिकाले काठमाडौँ उपमा के अरे यो धनगढी उपमहानगरपालिकाका मेयरसँग हिजो मेरो गोपीजीसँग कुराकानी पनि भएको थियो उहाँले त लखेटियौँ भन्नुभएको छ फेरि भिडियो पनि आयो त्यस पछाडि होइन लखेटिएको छ नि त उहाँहरूलाई पनि होइन
10: त्यही त त्यो घटना नहुनु पर्थ्यो भयो त्यो दुर्भाग्य हो होइन एउटा गोपी हमाल जस्तो मान्छेलाई त्यस्तो गर्नु हुँदैन थियो तर त्यो कुरो यस्तो पनि छ कुरो के भने सीमा विवाद भइसकेपछि त्यही रानी सैन बाजुराको हो भनेर भिडियो डकुमेन्ट बनाउनु नजानु पनि पर्थ्यो नि त यहाँ हुम्लाको सिडिओ साहबले यो समस्या आइसकेपछि बाजुराको सिडिओ साहबलाई हुम्लाको सिडिओ साहबले एकदमै रिक्वेस्ट गर्नुभएको प्लिज यो बेला गोपी हमालजीको टिमलाई के अरे हिमाली गाउँपालिकाको अध्यक्षज्यूलाई यो बेला रानी साइनमा यो डकुमेन्ट बनाउन नपठाइदिनुहोस् न यो पठाउँदा फेरि समस्या आउँछ समस्या आइसक्यो फेरि यो अहिले तब अब यो समस्याले गर्दाखेरि आज त हिजो बाजुरा बाटो बन्द गऱ्यो भन्ने कुरो पनि छ नि त राजमार्ग बन्द गर्न पाउँछ यो कर्णाली कोरिडोर यो राष्ट्रिय राजमार्ग बन्द गर्न त पाउँदैन नि त र सीमा विवादको नाममा तर अहिले बाटो बन्द गरिरहनु भएको छ उहाँहरूले बाजुराका साथीहरूले
9: होइन अब एउटा कुरा थाहा छ नि त यहाँ चाहिँ के पनि आएको छ भने नि जयपतिजी तपाईँ त जनताको प्रतिनिधि हो होइन तपाईँ जनताको प्रतिनिधि हो जनतालाई तपाईँले चाहिँ सुझबुझपूर्ण ढङ्गले चाहिँ सम्झाउनु पर्ने हुन्छ बाजुराको रानीसाइन क्षेत्रलाई केही जडीबुटी तस्कर ठेकेदारहरूले सिजनभर जुवातास खेल्ने जडीबुटी चोरी तथा अवैध निकासी पैठारीको अखडा बनाएको होइन त्यहाँ अवैध धन्दा बन्द हुने डरले प्रहरीचौकी स्थापना विरुद्ध हुम्लाका स्थानीयलाई उस्काएर अवरोध सिर्जना गर्न खोजिएको त्यहाँ छिमेकी मुलुकबाट करिब करिब दैनिक लाखौँको रक्सी पनि ओसार प्रसार अवैध रूपमा हुने गरेको लगायतका विषयहरू त आइरहेका छन् नि त
10: अब त्यो यो यो त्यो अब यो अवैध रक्सी के अरे यो आदान प्रदान हुने यो कुरो त मलाई त्यति थाहा छैन जानकारीमा छैन र अर्को कुरो के भने जडीबुटी त त्यो तस्कर गरेको होइन जडीबुटी वनबाट खनेको हो होइन अब त्यहाँ उनीहरूको आफ्नो सामुदायिक वन दत्ता गरेका छ म तपाईँलाई कुनै दिन
9: प्रमाण म देखाउँला फेरि पनि गरौँला होइन तर चाहिँ
10: त्यो दुइटै त्यो के भन्छ यो रानी खर्कको समुदाय वन दर्ता गरेका छन् त्यो समुदाय वन दर्ता गरे बापत उहाँहरूले हुम्ला जिल्लाको वन कार्यालयमा कर पनि तिरेका छन् हाम्रो के यो खारपुनाथ गाउँपालिका वार्ड नम्बर 2 थाली राया र तपाईँको सर्केघाट वार्ड नम्बर 2 रिपका समुदायहरूले त्यस्तो छ त्यसैले उहाँहरूले आफ्नो समूह पुरै सामुदायिक वन दर्ता गरेका छ राज्यलाई कर तिरेका छन्
9: सीमाका विषयलाई लिएर मर्न र मार्न तयार हुने यस्ता जनता हुँदा हुँदै अहिलेसम्म लिपुलेक र कालापानीमा किन नपठाएको मान्यज्यू
10: अब त्यो कुरोमा यो कुरो लिपुलेक र कालापानी भन्ने कुरो राज्यले त गर्न सकेका छैन भने तपाईँ त्यहाँ त्यो कुरो त त्यहाँ जोड्न भएन हजुर त्यसैले यस्तो कुरो अब साधारण हाम्रो जिल्लाको एक आपसमा अहिलेसम्म यो भाइचारा सम्बन्ध भइरहेको अवस्थामा यो हुनु दुर्भाग्य हो मलाई पनि दुःख लागेको
9: आफ्नै घरमा असुरक्षित बनेका छन् रे लामपाटावासीहरू अहिले होइन
10: हजुर, लामपाटामा अरू कोही बस्ती छैन, लामपाटामा एउटै केही लामा समुदाय गुरुङ बस्छ भन्ने कुरो सुनेको छु।
9: त्यो माथि घरै भत्काइदिएछ नि त, भिडियोमा देखिएको हिसाबले त घरभित्रै गएर होइन कुटपिट भएछ, घरै भत्किएछ।
10: लामपाटा होइन, लामपाटाभन्दा अलिक तल हजुर।
9: त्यसपछि अब के हुन्छ त्यसो भए, अब तपाईँहरू कसरी मिलाउनुहुन्छ यो विवादलाई?
10: अब यस्तो हामीले हिजो पनि फेरि हाम्रो हुम्लाको मान्यज्यू, अरे बाजुराको मान्यज्यू र म, त्यसपछि पूर्व मन्त्री बत्री पाण्डेजी र हाम्रो पूर्व मुख्यमन्त्रीज्यू जीवनमार साईहरूसँग ज्यूसँग परामर्श गरेर हामी अब स्थानीय लेभलमा हुम्ला जिल्लाको तपाईँको 6 गाउँपालिकाको सिमाना पर्छ, त्यसैले 6 गाउँपालिकाका अध्यक्षज्यू अनि बाजुरा जिल्लाको सिमानामा पर्ने हिमाली गाउँपालिका अध्यक्षज्यू र अरू जनप्रतिनिधि अरू पुराना मान्छेहरूसँग पनि परामर्श गरी यो राजनीति समाधान निकास निकाल्नुपर्छ भन्ने मान्यता हो। र अर्को कुरो के भने, यही रेडियो मार्फत तपाईँहरूलाई यो संसारको प्र्याक्टिस पनि छ नि त, सिमाना नदी ढलो र तपाईँको यो पहाडका चुचुराहरू हुने हो कि होइन ल भन्नुहोस् त। त्यसैले यो कवाडी नदी भनेको बाजुरा र हुम्लाको सिमाना हो, त्यो नदीलाई सिमाना नमानेर यो पछि यो लुकी चोरी हुम्लालाई के भन्छ यो हुम्ला जिल्लासँग परामर्श नगरी बाजुरा जिल्लाका साथीहरूले यो नाति चाहिँ जिल्लासँग परामर्श नगरी एकलौटी नाति गरेको जस्तो आभास आएको छ। त्यसैले अब यो नाति विभागसँग बसेर गृह मन्त्रालयसँग बसेर यसको निकास निकाल्नुपर्छ।
9: अब त्यहाँ घाइतेहरू पनि भएका छन् कतिपयलाई, हेलिकप्टरबाट 3 मात्र हेलिकप्टर पठायो भन्ने छ, अब त्यहाँ गल्ती गर्नेहरू होइन कानुनी दायरामा त आउनु पर्ला नि त, होइन सजाय त हुन्छ होला नि सबैलाई, होइन
10: गल्ती गर्नेलाई त कानुनी दायरामा ल्याउनु पर्यो,
9: होइन अब दोषीहरूलाई कानुनी दायरामा ल्याउनुहुन्छ तपाईँहरू,
10: त्यहाँका गल्ती गर्नेलाई पनि ल्याउनु पर्यो। अब कतै बाजुरा जिल्लाकाबाट पनि त गल्ती भएको थियो कि, त्यो पनि भोलि अनुसन्धानमा आउला नि त।
9: अब जाँदा जाँदै यो सीमा विवादको विषय भनेको, अब दुईवटा जिल्ला बीचको एउटा विवाद हो, भाइचाराको सम्बन्ध छ, दाजुभाइहरू छन् त्यहाँ, होइन सबैले यो चरिचरण गर्ने कुरा, यो भूगोल भन्ने कुरा हेर्नुहोस् न, अब यो नक्साङ्कनले यो गर्दाखेरि भूगोललाई चाहिँ अब के भने यो घेरबारका कारणले गर्दाखेरि वा यो कागजी कारणले गर्दाखेरि चाहिँ नागरिक बीचमा जुन किसिमको द्वन्द्व सिर्जना भएको छ, यो द्वन्द्वलाई चाहिँ समाधान गर्नका निम्ति तपाईँहरू चाहिँ सक्षम हुनुहुन्छ, तपाईँहरूले चाहिँ सक्नुहुन्छ, यो कहिलेसम्म समाधान हुन्छ यो कुरा चाहिँ?
10: हामी सक्छौँ र अहिले
9: तत्काल फर्किसक्नु भएको छ खारबुनाथका नागरिकहरू,
10: खारबुनाथका नागरिकहरू अनि तपाईँ सर्केगाडका नागरिकहरू, खारबुनाथका मात्र छैन हजुर, त्यहाँ गएका सर्केगाडका पनि छन्, सर्केगाड गाउँपालिका वार्ड नम्बर 2 र खारबुनाथ गाउँपालिका वार्ड नम्बर 2 दाजुभाइहरू अनि त्यसपछि नामका वार्ड नम्बर 3 का समुदायहरू त्यहाँ विशेष गरी बढी, त्यसपछि सिमीकोट गाउँपालिका वार्ड नम्बर 8 दाजुभाइहरूको पनि त्यहाँ ठुलो, अहिले अब सिजन भइसक्यो हेर्नुहोस्, अब पशु वस्तु त्यस्तो लगिसक्नु भयो होला, त्यसैले यो 4-5 गाउँपालिकाका पशु वस्तु त्यो 3 लगातार त्यही धानी सैनामा राख्छन्।
9: खारपुनाथ र सर्केगाडबाट,
10: खारपुनाथ सर्केगाड सिमीकोट र नामखा,
9: अनि यतापट्टि बाजुराकाले पनि राख्छन्, त्यसो भए
10: बाजुराको अहिले छैन, बाजुराको भोग चलन गर्ने छैनन्, त्यहाँ पशु वस्तु पाल्दैनन् त्यहाँ,
9: उहाँहरू चाहिँ त्यहाँ बस्ती मात्रै हो त्यसो भए, होइन त्यो जडीबुटीहरू सङ्कलनका
10: लागि पनि छैन, यो नचाहिने कुरो हवा फैलाइरहनु भएको छ, बस्ती छैन। र अर्को कुरो के भने, तपाईँको सैपाल हिमाल हामी बगान बाजुरा र हुम्लाको सिना न हो, अहिले सैपाल हिमाल पनि बाजुराभित्र पार्नु भएको छ उहाँहरूले, यो कुरो पनि छ, त्यसले यी कुरा समाधान गर्नका लागि सम्बन्धित निकाय नाति विभाग गृह मन्त्रालय र त्योसँग सम्बन्धित सरकारी निकाय त्यो को पर्छन् के पर्छन् र यो सीमा जोडिएका सम्पूर्ण गाउँपालिकामा स्थानीय लेभलदेखि लिएर केन्द्रीय सरकारसँग प्रदेश सरकारसँग परामर्श गरेर यसको राजनीतिक निकास निकाल्नका लागि हामी एकदम तत्पर लागिरहेका छौँ, अझ पनि लाग्नेछौँ।
9: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, यो विवाद समाधान गर्न सफल हुनुहोस्, शुभकामना, नमस्कार। उहाँ हुनुहुन्थ्यो जयपति रोकाया हुम्लाका प्रतिनिधि सभाका सदस्य आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिश होम फाइबर नेट।
6: आदरणीय श्रोता, हामी यहाँ बस गरिरहेका छौँ, नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग चर्चा परिचर्चा गरिरहेका छौँ। र यतिखेर जुन सीमा विवादको विषय छ, रानीसैन क्षेत्रको जुन विवाद आइरहेको छ, त्यसको विषयमा पनि हामी परिचर्चा गरिरहेका छौँ। किनभने एउटै देशभित्र ओल्लो जिल्ला र पल्लो जिल्ला बीच जुन किसिमको विवाद भएको छ, त्यहाँ चाहिँ नागरिकहरू कुटिएका छन् र यो अवस्थाको सृजना हुनु हुँदैन भनेर हामीले चाहिँ छलफल र बहस चलाइ पनि रहेका छौँ। र देशको समसामयिक राजनैतिक घटनाक्रमका विषयमा नेपाली कङ्ग्रेसको अहिलेको अवस्था, नेपाली कङ्ग्रेसभित्र जुन विभाजनको तयारी गर्न खोजिएको हो त, त्यो विषयमा पनि आज हामी छलफल र बहस गर्दैछौँ। कङ्ग्रेसमा फुटको पूर्वाभ्यास पनि भइरहेको र समानान्तर गतिविधिहरू पनि भइरहेको भन्ने विषय यतिखेर बाहिर आएको छ। असन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेको भन्ने विषय पनि यतिखेर आएको छ। हामी आजको नेपाली बहसमा यो विषयलाई पनि उठान गर्नेछौँ र सीमा विवादका विषयहरू पटक पटक बल्झिने गर्दछन् र यो नक्साङ्कन क्षेत्राङ्कनका कारणले गर्दाखेरि नागरिक नागरिक बीच जुन किसिमको लडाईँ, जुन किसिमको झगडा होइन त्यो सिर्जना हुन्छ, त्यो सिर्जनाले एउटा जनप्रतिनिधिको हिसाबले, एउटा बुद्धिजीवी समाजसेवीका हिसाबले उनीहरूले मिलाउनु पर्ने एउटा दायित्वभित्र पनि पर्छ। त्यसैले हामीले आज यो मुद्दालाई उठान पनि गरेका छौँ र महत्त्वपूर्ण निकाय पदाधिकारी विहीन पनि छन्। अहिले नयाँ नियुक्ति निकै सुस्त रूपमा भइरहेको छ। मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने र नियुक्ति प्रक्रियालाई अगाडि बढाउने भन्ने जुन किसिमको अहिलेको बालिन सरकारको जुन किसिमको निर्णय छ, तर पनि यो नियुक्तिहरू नहुँदाखेरि, समयमा नियुक्ति नहुँदाखेरि एउटा समस्याको सिर्जना पनि भएको छ र वरियता मिचेर यतिखेर न्यायालयमा प्रधान न्यायाधीश आएको भन्ने विषय पनि आएको छ। यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौँ र अहिले फेरि हामीसँग टेलिफोन सम्पर्कमा जोडिनु भएको छ बाजुरा जिल्ला प्रतिनिधि सभा सदस्य जनक राज गिरी, हामी उहाँसँग कुराकानी गर्दैछौँ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: धन्यवाद।
6: अब यो जुन सिमानाको विषय यहाँलाई थाहा छ, रानी सैनको विषयलाई लिएर निकै ठुलो विवाद भएको छ हुम्ली र बाजुरेलीहरू बीच, होइन? यो भूमिको, यो कसको भूमि हो, यो चाहिँ नक्साङ्कनमा कहाँतिर पर्छ, कुन क्षेत्रमा पर्छ? भर्खरै मैले अहिले हुम्लाका सांसदसँग पनि कुराकानी गरेँ, उहाँले भन्नुभएको छ यो हुम्लाको हो, भोगचलन गर्दैमा, त्यहाँ बस्दैमा चाहिँ, बसोबास गर्दैमा चाहिँ उहाँहरूको हुनेसम्म हुँदैन भनेर भन्नुभएको छ। तपाईँहरूको दाबी के हो?
7: होइन, हामीले त अब यो प्रष्ट कानुनी आधार हेर्ने हो। यो भोगचलन अब धेरै पहिले तपाईँको पुस्तेनीदेखि कतिपय के अरे त्यहाँ भोटे जो जनजाति छ तिब्बतबाट हुँदै त्यो बेला तपाईँको चौरीमा भेडा बाख्रामा नुन बोकेर त्यो बाटो हुँदै सुदूरपश्चिमका धेरै ठाउँमा यो वस्तु विनिमय जस्तै अब नुन चाहिँ बोकेर तल्लो भेगमा दक्षिण भेगमा आउने र दक्षिण भेगमा तपाईँको कैलालीसम्म भेडा बाख्राबाट चाहिँ नुन ल्याएर आउने लुकालमा र फर्किँदाखेरि त्यहाँबाट चामल बोकेर जाने त्यो चलन धेरै पुरानो चलन हो र त्यसको एउटा पुरानो तपाईँको अफ साल्ट राइस भन्ने एउटा पुस्तकमा लेखिएको छ, त्यो बेला एउटा सिङ्गापुरको एउटा लेखकले लेख्नु भएको छ। त्यो चरिचरणको त्यो निश्चित समयमा चरिचरणको ठाउँ पनि हो त्यो रानीसैन, त्यहाँ भेडा बाख्राहरू चराउने ठुलो झन् 8 किलोमिटरमा फैलिएको झन् घाँसे मैदान छ। त्यो पुरानो परम्परा चलन भोगमा तलमाथि गरिराख्ने एउटा रुट पनि हो त्यो र पछिल्लो अवस्थामा यो सन् 2001 नापी विभागको एउटा फिल्ड भेरिफिकेसन भेरिफिकेसनको सहितको एउटा नेपालको नक्सा जारी भएको छ. त्यो नक्साको स्थित
6: भन्नु न, सुन्दैछु.
7: त्यो त्यो नक्साको सिट नम्बर 29/81/03 मा स्पष्टसँग यो साक्या लाग्ना, डाँडा लेप्चा, ठोसाभन्दा माथि हुम्ला, त्योभन्दा तल साक्या लाग्ना भन्दा तलका जाने भूभागहरू जेखुङ्गा खर्क, लेप्चे खर्क, मायौँ खर्क, रानी खर्क, धौली खर्क, चियाचौर र लामपाटा बाजुराको भूभागभित्र पर्ने स्पष्ट कानुनी आधार चाहिँ त्यो नक्सा त्यो सन् 2001 फिल्ड भेरिफिकेसनको जाने त्यो नक्सामा उल्लेख भएको छ.
6: अब यसको मतलब रानीसैन क्षेत्र चाहिँ बाजुरा जिल्लामा पर्छ त्यसो भए?
7: होइन, त्यो 2057 अब नेपाली विक्रमसम्म 2057 सन् 2001 फिल्ड भेरिफिकेसनको त्यो नक्साले जाने त्यो सर्वेले स्पष्ट त्यो जाने एउटा देखाएको छ तपाईँको त्यो डकुमेन्टमा त्यो त्यो देखिएको हुनाले हामीले त के भने सरकारी निकायले गरेका नाप नक्सा नक्साहरू त्यो बेलाका डकुमेन्टहरू नापी विभागका सर्वेहरू त्यहाँ के अरे फिल्डमा भएको तपाईँको के अरे यो नापी विभागले गरेका नक्साङ्कनलाई यसैलाई हामीले आधार मान्ने हो. त्यो आधारमा स्पष्टसँग त्यो आधार त्यो कानुनी जाने आधार चाहिँ अहिले त्यो त्यो भेग बाजुराभित्र पर्छ. हामीले अहिले नयाँ साइन्टिफिक जो नक्साङ्कन भएको छ अहिलेको जिपिएस सिस्टमबाट पनि त्यो हेर्दा हुन्छ. तर पनि त्यो विवाद आयो. अब त्यो विवाद आइसकेपछि तपाईँको सानातिना विवादहरू हुन्छन्, जस्तो एउटा
6: होइन सानातिना विवाद मात्रै हो र जनकराजी, सानातिनो विवाद हो. त्यहाँ चाहिँ हुलका हुल बनाएर मान्छेको समूहका समूह बनाएर दुई तिनजना सयजना चाहिँ गुरिला समूह जस्तो गरी आएर त्यो भिडियो तपाईँले देख्नु भएको छ होइन. मान्छेको घरभित्रै बसेर हातपात भएको छ. लामपाडावासीहरूको होइन त्राइमाम छ. त्यहाँ चाहिँ तिन दिनसम्म बन्धक बनाएर राखिएको भन्ने छ. तिन दिनसम्म हेलिकप्टर पठाइएको छैन. त्यहाँ कतिपय पत्रकारका ड्रोन क्यामेराहरू फुटेका छन्. मलाई पनि कतिपय भिडियोहरू पठाइएको छ होइन. चौकी निर्माण गर्ने ठाउँबाट चाहिँ कामदारहरूलाई अलपत्र रूपमा चाहिँ कुटपिट गराएर भगाइएको छ. यो सामान्य त होइन नि त. त्यहाँ होइन पुलपुले सारोलाई भत्काउन खोजिएको छ.
7: होइन, मैले भन्न खोजेको तपाईँको विवाद भन्ने कुरा एउटा घरबाट पनि सुरु हुन्छ. होइन, दुईजना भाइ छन्, एउटा खेत छ, त्यो खेतको साथ सिमानामा पनि विवाद हुन्छ. र त्यो विवाद भइसकेपछि र त्यसको समाधान पनि संवादबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो. र अब अहिले अहिले हामीहरू के भने त्यो विवाद 4 गतेको दिनमा हामीले त्यो विवाद भएको कुराहरू त्यहाँ हातपात भएको लाठी भाटासहित चाहिँ एउटा ठुलो जत्था हुम्लाको सिमानाबाट आएको भन्ने कुरा हाम्रो जानकारीमा आउने बित्तिकै हामी अब गृह सचिव कहाँ गएर अब यो शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ र भन्ने कुरा हामीले उहाँलाई जाने जानकारी गऱ्यौँ. र तत्कालै हुम्लातिरको त्यो जत्थालाई शान्त गर्ने कुराहरू स्वयं चाहिँ हुम्लाको मान्यजीले त्यसको जिम्मा लिनुभयो. र तलबाट पनि एउटा संयोगले के थियो भने रानीसैन बहस भनेर एउटा कार्यक्रम राखिएको थियो हिमाली गाउँपालिकाको संयोजकत्वमा. त्यहाँ हाम्रो जिल्ला समन्वय प्रमुख सहित र त्यही बेलामा यो सुदूरपश्चिम हाम्रो सुदूरपश्चिम हामी बनाउँछौँ भन्ने अभियानका साथ हाम्रो धनगढी उपमहानगरको मेयर गोपी हमालजीको नेतृत्वमा पनि एउटा टोली गएको रहेछ. त्यो जानकारी पनि हामीले पायौँ. र त्यो त्यो टोली त्यहाँ नपुग्दै त्यहाँ माथि लामपाटामा जहाँ हाम्रो एउटा वडा सदस्य हुनुहुन्छ प्याम्बा गारा गुरुङ, उनको श्रीमती लक्ष्मी गुरुङ, अर्को नरवार गुरुङ लाई जाने हातपात भएको कुराहरू जानकारीमा आइसकेपछि त्यसलाई कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ. अब त्यो भिड जो अराजक चाहिँ गतिविधि गरेर त्यहाँ एउटा व्यावसायिक चाहिँ स्वार्थ त्यहाँ जडीबुटीको अवैध चोरी पठ्यारी गर्ने र त्यस्तो समूहले त्यो भुललाई भड्काएर स्थिति जाने खलबल्याएको त्यहाँ शान्ति सुरक्षा खलल गर्ने अवस्था आइसकेपछि हामीले हुम्लातिरको सुरक्षा निकायलाई बाजुरातिर जिल्ला प्रशासनबाट पनि हामीले निरन्तर समन्वय गऱ्यौँ. गृह सचिवकै अगाडि त्यो कुराहरू हामीले राख्यौँ. त्यसपछि भोलिपल्ट फेरि त्यो स्थिति जाने अझ भड्कियो भन्ने कुराहरू हामीले भोलिपल्ट जाने फेरि खबर पाइसकेपछि फेरि हामी गृह सचिव कहाँ गयौँ. गृह सचिव कहाँ गएपछि जब त्यो घाइतेहरूको तत्काल उपचार गर्नु पऱ्यो, हाम्रो पहिलो शर्त त्यो थियो. र त्यसका लागि त्यहाँ अरू कुनै उपाय छैन, हेलिकप्टर पठाउनु पऱ्यो भन्ने हाम्रो माग रह्यो. र हेलिकप्टर पठाउँदाखेरि त्यसको गृह मन्त्रालयले त्यसको तत्काल स्रोत नभएको र त्यो तत्काल हामी रकम निकासा गर्न नसक्ने कुरा उहाँले आफ्नो एउटा लिमिटेसन थियो होला, गृह सचिवले त्यो कुरा हामीलाई जानकारी गर्नुभयो र हामीले गाउँपालिकाबाट पनि हुनसक्छ कि त त्यहीँनिर सिमकोटमा दुईवटा हेलिकप्टर हेली सेवा जाने ग्राउन्डेड के अरे त्यहाँ छन् भन्ने कुरा जानकारी पाएपछि हामीले त्यो कैलाश
6: तिन दिनसम्म बन्दक बनाएर राखियो भन्ने आइरहेको छ क्या त नागरिकहरूलाई होइन, कुटपिट गरेर मरणासन्न गरेर
7: हामीले जानकारी पाएको चार गतेबाट त्यो घटना जाने भयो। त्यहाँ प्याम्बा गुरुङ र उनको श्रीमती लक्ष्मी गुरुङलाई त्यहाँ बन्दक बनाइयो र त्यही घरमा त्यत्रो ठुलो जथाले त्यही घरको जाने तपाईँको दाल चामल खाएर त्यही घरका जाने प्याम्बा गुरुङका लोग्ने स्वाहीलाई कुटपिट गरेको खबरले नै हामीले तत्काल त्यो त्यसलाई चाहिँ नियन्त्रणमा लिनु पर्यो। अहिले हाम्रो पनि के हो भने त्यो जस जो घटनामा संलग्न छन् जो पीडक छन् तिनीहरूलाई त्यो अराजक गतिविधि गर्ने समूहलाई तत्काल प्रशासनले नियन्त्रणमा लिनु पर्यो, कडा कारवाही गर्नु पर्यो र घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो। हामीले यो कुराको तत्काल हामीले माग गरेका छौँ।
6: चोरी पैठारी तस्करी हुने क्षेत्र हो त्यो चाहिँ, त्यो त्यस्तो अखडा हो माथि
7: होइन त्यहाँ हेर्नुहोस् यो यसको के भने धेरै पहिलेदेखि मैले तपाईँलाई भने धेरै परम्परादेखि नै के रहेछ भने अब हुम्लातिरको बासिन्दाहरू अलि त्यो सिमानाभन्दा नजिक हुम्लातिरको धेरै गाउँहरू पर्दो रहेछ त्यहाँ, म पनि आफू त त्यहाँ गएको छैन है। अब यता हाम्रो बाजुराको गुम्बाबाट झन्डै 2-2.5 घन्टा त्यसको वाकिङ डिस्टेन्स तपाईँको 2-2.5 घन्टा अगाडि पुगेपछि बल्ल त्यो लामपाटा भन्ने ठाउँमा हाम्रो 4-5 वटा जाने घर दुरी भएका हाम्रा जाने बाजुरावासीहरू छन्। त्यहाँ वडा सदस्य स्वयं त्यो पालिकाको वडा सदस्य प्याम्बा गारा गुरुङको घरै त्यही छ र उनकै घरमा उनकै लोग्ने स्वाइना जाने बन्दक बनाएको कुराले नै अब यो विवादहरू जाने चुलियो र अब यस यसले के भने अब सीमा विवादसम्मका कुराहरू जाने आइसकेपछि अब हाम्रो अहिले माग के हो भने नेपाल सरकारका सम्बन्धित सरकारवाला निकाय सङ्घीय मन्त्रालय नापी विभाग गृह मन्त्रालय र त्यहाँको स्थानीय तह जो हुम्लातिरको सिमानाका पालिकाका अध्यक्षहरू गाउँपालिकाका प्रमुखहरू यता हिमाली गाउँपालिकाका प्रमुख सहितको एउटा स्थानीय तहबाटै यसको समाधान निकाल्नु पर्यो भन्ने हाम्रो माग हो र यसमा चाहिँ
6: यसको मतलब चाहिँ जो नागरिकहरू होइन त्यत्रो जत्थामा आएका छन् भिडियोमा हेर्दाखेरि चाहिँ उनीहरू एकदम तयारीका साथ आएका छन्, भाटा लाठीहरू छन्, ढुङ्गा प्रहार भएको दृश्यहरू छ, यसलाई अब नागरिकहरू चाहिँ सार्के गाड र खारफुनाथबाट आएको भनेर त्यहाँको जयपति रोकायाजीले चाहिँ भर्खरै हामीले जानकारी गराउनु भएको छ भन्दा यसमा नागरिकहरूलाई कसैले उस्काएर कुनै एउटा गिरोहले चाहिँ त्यहाँको तस्करीको अखडा त्यहाँ मलाई सुन्नमा आएअनुसार चाहिँ छिमेकी मुलुकबाट करिब करिब दैनिक लाखौँको रक्सी त्यहाँ ओसार प्रसार हुन्छ अरे अवैध रूपमा भन्ने सुनिएको छ, अब जडीबुटीदेखि लिएर अन्य तस्करीहरू त्यहाँ जङ्गली जनावरको तस्करीहरू पनि भन्ने सुनिएको छ, प्रहरी चौकी त्यहाँ स्थापना गर्नका निम्ति बाजुराबाट पहल भएको भन्ने पनि सुनियो, तर यो दुई पक्ष बीच छलफल नगरिकन त्यहाँ प्रहरी चौकी स्थापना गर्दाखेरिको यो समस्या हो भन्ने थियो जयपतिजीको।
7: यो पनि अब हाम्रो मेरो जानकारीमा यो पनि एउटा कारण हुनसक्छ किनभने यो त्यहाँ सुरक्षा चाहियो भन्ने कुरामा कसैको बिमति छैन किनभने त्यो चोरी पैछारी हुने ठाउँ अवैध तपाईँको के अरे जङ्गली जाने शिकार हुने ठाउँ भएको हुनाले त्यहाँ जाने एउटा सुरक्षा निकाय हामीले अलि त्यहाँ स्थापना गऱ्यौँ भने कम्तीमा त्यहाँको चोरी पैछारी यो जडीबुटी चोरी चोरी निकासीका कुरादेखि लिएर अवैध जाने जङ्गली शिकार जाने गर्ने कुरा पनि रोक्न सकिन्छ भन्ने मान्यता दुवैतिर हो, चाहे त्यो हुम्लातिर भए पनि हुम्लाको भूभागमा भए पनि सुरक्षा निकाय चाहियो र बाजुराको जाने भूभागभित्र पनि सुरक्षा निकाय चाहियो भन्ने कुरामा हामी सहमत छौँ। त्यो कुरा हामीले प्रष्ट रूपमा गृह सचिवलाई जाने हामीले जानकारी गराएका छौँ र अहिले जो चौकी बाजुराको जाने सिमाना भूभागभित्र लामपाटामा जो चौकी स्थापना प्रदेश सरकारबाट 40 लाख रुपियाँ छुट्याएर त्यो चौकी स्थापनाका लागि जो संरचना बन्दै थियो र त्यो बन्ने क्रममा सुरुवातमै त्यो एउटा गृहले त्यसलाई डिस्टर्ब गर्नका लागि यो हरकत गरेको पनि हुनसक्छ किनभने भोलि त्यहाँ चौकी स्थापना भइसकेपछि
6: हजुर चौकी स्थापना गर्दाखेरि गृह मन्त्रालयबाट पनि अनुमति लिएको छैन रे, प्रदेश सरकारकै बजेटले त्यहाँको अर्थ मन्त्रालयले चौकी स्थापना गर्न दियो, यो कानुन सम्मत हुने हो भने त गृह मन्त्रालयबाट नै यसको चाहिँ अथोरिटी लिनु पर्ला भन्ने खालको पनि त कुरा आयो होइन।
7: होइन त्यो हामीले त्यो कुरा पनि के भने यो अहिले अब प्रदेश प्रहरी जाने समायोजन नभइसकेको अवस्थामा गृह मन्त्रालय अब या प्रहरी प्रधान कार्यालयबाट त्यो अनुमति लिने कुराहरू जिल्ला सुरक्षा समितिले सिफारिस गर्ने कुराहरू यी चाहिँ प्रक्रियाहरू त आफ्नो ठाउँमा छँदै होला, तर के भने यो प्रहरी प्रधान कार्यालयबाट पनि अब हामीले तत्कालीन हाम्रो अहिलेको यहाँ प्रदेशको जाने मान्य हुनुहुन्छ नरेश बारसाई र उहाँको पहलमा त्यो बजेट छुटिएको र उहाँले चाहिँ पहिले संरचना बनाइसकेपछि बल्ल हामी चाहिँ हामीले दरबन्दी या प्रहरी चाहिँ त्यहाँ पठाउने कुराहरू प्रहरी प्रधान कार्यालयको चाहिँ उहाँहरूको त्यहाँको जाने त्यो त्यो विभाग त्यो त्यो विभाग हेर्ने त्यो निकाय जाने जनशक्ति जाने त्यो हेर्ने जाने निकायले त्यो कुराको जानकारी गराएको रहेछ कि पहिला संरचना नभइकन जग्गा नभएर लालपुर्जा जाने नभएर तपाईँको के अरे त्यहाँ संरचना नबनाइकनै हामीले प्रहरी पठाउनु मिल्दैन. पहिला तपाईँले संरचना बनाउनु पर्यो. संरचना बनाउनुका लागि तपाईँहरूको पहल भइसकेपछि संरचना बनिसकेपछि अनि हामीले झन् प्रहरी खटाउने कुरा हो. नजिकको कुनै अरू चौकीबाट के अरे हामी अब केन्द्रबाटै छुट्टै दरबन्दी सिर्जना नगरेर हामीले नजिकबाट अरू प्रहरी पठाउने कुरा हुनसक्छ भन्ने एउटा त्यो आधारमा प्रदेश सरकारले 40 लाख रुपियाँ हिमाली गाउँपालिकालाई निकासा दियो र हिमाली गाउँपालिकाले त्यो निर्माण कार्य सुरुवात
6: जगसम्म जगसम्म हालिएको रहेछ. हामी कहाँ तस्विरहरू आएका छन् त्यहाँका त्यहाँका कामदारहरूलाई पनि कुटपिट गर्दा दबाइयो भन्ने आइरहेछ.
7: हजुर, अब त्यो मेरो जानकारीमा पनि के भने त्यो सुरुमा त्यो कामदारहरू काम गर्ने सुरुवात नै त्यो एउटा गिरोहले त्यहाँ अरू जत्था ल्याएर अब यो त

0: कानुनी दायरामा ल्याउनु पर्ला होइन, उनीहरूलाई चाहिँ कारवाहीको डन्डा बर्साउनु पर्ने होला, त्यसका लागि तपाईँहरू निर्मम बन्नुपर्ने होला, जनताहरू कुटपिट भएका छन्, घरमै शान्ति सुरक्षा अमन चयन हुन सकेका छैन होइन, यो विषयमा त सिरियस बन्नु पर्ला नि त। अब जान जाँदै के भन्नुहुन्छ?
1: होइन होइन, अब यो त राज्यको तपाईँको सरकारको माथिल्लो निकायसम्म यो कुराहरू आइसकेको हुनाले हाम्रो हामीले सहजीकरण के गर्ने हो भने यो छलफलबाट संवादबाट यो कुरा टुङ्ग्याउँ, अझ अब यो परिस्थितिलाई झन् भड्किन नदिउँ। अब दुवै थरीका त्यो सिमानामा भएका गाउँपालिकाका प्रमुखहरू बसेर सम्बन्धित निकाय सरकार निकायवाला बसेर अब यसलाई यो विवादलाई हामीले सधैँका लागि अब टुङ्ग्याउनुपर्छ, यसलाई अब स्थिति अझ भड्किन दिनुहुन्न। र तत्काल अहिलेका लागि हामीले गर्ने भनेको के हो भने तत्काल हामीले ती बिरामीहरूको उपचार गर्ने र त्यो घटनामा संलग्न जो गतिविधि गर्ने त्यो कुटपिट गर्ने जुन चाहिँ व्यक्तिहरू छन् तिनलाई तत्काल चाहिँ कारवाही गर्ने र यो कुराहरू चाहिँ हामीले सम्बन्धित निकायलाई हामीले जानकारी गरेका छौँ। तत्काल यो काम हुम्लातिरका सिमानाका गाउँपालिकाका प्रमुख र हिमाली गाउँपालिका हाम्रो बाजुराको सिमानाको गाउँपालिकाका प्रमुखहरू सहित अरू सम्बन्धित चाहिँ सरकारी निकाय बसेर यो विवादलाई सधैँका लागि टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो मान्यता।
0: हस्, यहाँको वक्तव्य समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यो विवाद चाँडै समाधान गर्न सफल हुनुहोस्, शुभकामना, नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता एवं बाजुरा प्रतिनिधि सभाका सदस्य जनकराज गिरी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: 3000 मा डिश होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुशीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, ब्याङ्क वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। ब्याङ्कले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन, सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। डिशोम फाइबर नेट।
4: टिग्राम र बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बडाल हुनुहुन्छ। केशव बडालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
5: धन्यवाद छ खेमजी।
4: अब अहिलेको अवस्थामा अब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनुहुने भयो, तपाईँहरूले विश्राम लिनुभयो होइन?
5: होइन, मैले त्यही पनि तपाईँले जस्तै मैले समाचार सुने हिजो। हजुर,
4: उहाँहरूको नवीकरण हुने भयो, अब तपाईँहरू विश्राममा बस्नुभयो भनेपछि अब एमालेलाई मिलाउनका निम्ति उहाँहरूलाई ल्याउन खोजिहाल्छ कि विष्णु पौडेलजी र शङ्कर पोखरेललाई ब्यालेन्समा राख्नका निम्ति?
5: होइन, उहाँलाई वास्तवमा त्यो 11 महिना पहिले चाहिँ जुन ढङ्गले उहाँलाई इच्छा उहाँले गरिसकेपछि उहाँले फेरि राज्यका सबै उसबाट सुविधाबाट चाहिँ विदा भएर आइसकेपछि उतिखेरै दिनु पर्थ्यो, उतिखेर नदिने काम जुन भयो त्यो राम्रो भएन। अहिले करेक्सन भयो, हिजो गल्ती

0: आज करेक्सन भयो, त्यसबारेमा लामो छलफल नगरौँ।
1: होइन, अब करेक्सन त भयो, तर चाहिँ यस्तो अवस्थामा करेक्सन भयो कि अब चाहिँ उहाँको छारीमा सिङ्गो वामपन्थी एकतालाई चाहिँ एक ढिक्का बनाउने प्रयासका लागि नै उहाँलाई ल्याइयो त्यसो भए?
0: होइन, त्यो मूल कुरो भनेको पार्टीले घोषित गरेको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्यपद्धतिलाई ग्रहण गरेर र चाहिँ त्यसभित्र अट्नेसम्म, त्यसले समेटिनेसम्मका शक्तिलाई समेट्ने कुरो त पार्टी बनिसकेपछि, पार्टी अगाडि बढिसकेपछि त्यो कुरो हुन्छ। तर अहिले तपाईँले भने जस्तो चाहिँ त्यो त्यो त्यो लेभलमा पुगेको जस्तो मैले सुनेको छैन।
1: अब सहकारी पीडितहरूले रकम फिर्ता पाउन थालेछन्, राज्यले चाहिँ रकम दिन थालेछ, कतिपयले राज्यको ढुकुटीबाट चाहिँ रकम फिर्ता कतिसम्मलाई दिन सकिएला भनेर चाहिँ आलोचना गर्दैछन्। होइन, पीडितहरू त खुसी भएका छन्। होइन, तपाईँ पनि लामो समयदेखि सहकारीको अभियन्ता हो, सहकारी स्थापना अर्थ चाहिँ यहाँको योगदान छ। होइन, अब पीडितका आँखा

0: मुस्लिमका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
11: दमोलिया FM 94.2, समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
8: होइन, के को गन्थन हो सानी?
7: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
8: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
7: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
8: कहाँ छ बाराइ सुनचाँदी पसल?
7: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
8: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
7: सम्पर्क 9846141633, 9017150898, 9464603385।

वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463 72 824 98463 72 824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
4: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: मुआ मुआ ल ल ल एता न आवै बुहारी तलै बस छाचुट नगर आज कति दिन रे
2: तीन दिन भयो
1: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
9: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
8: ए हो म त त्यतैतिर लागे कान्छा
9: हुन्छ हुन्छ दाई
10: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
11: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
12: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
13: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
14: विपदको पूर्व तयारी गरौँ जनधनको क्षति कम गरौँ वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ
15: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाछ हानि होला खै
17: जाम न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा
18: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
17: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 98
0: दमोलिया FM 94.2 समुदायको आवाज

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल

0: मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिंग का आइटम्स हिंदवेयर बाथ सेंस का ग्यारेन्टी धारा पाइन बीपी सप्लायर्स फोन 0565533 98567 2719।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
7: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
6: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
7: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
6: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
7: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
6: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
8: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
6: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058000700,
0: 98460 4044।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदायको आवाज।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाफ्रे,
1: अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
8: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
7: ए हो र, सेवा राम्रो हुन्छ त?
8: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
7: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
8: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
9: 9827848448, 9846554495 र 9846011818।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
13: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
13: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
14: 9556342034।
15: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
14: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तीन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू,
12: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
11: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
10: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
11: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
10: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
11: उचित छात्रवृत्तिको व्यवस्था,
12: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
11: स्वस्थ चमेना गृहको व्यवस्था,
12: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
11: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस।

0: आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
6: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
5: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
6: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
5: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
6: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
5: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
5: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन,

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: FM 94.2 समुदायको आवाज।
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
11: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
10: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
11: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
10: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक दमौली तनहु। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
12: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
3: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने।
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-374।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826060991, 9704074042437।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-63-715 र 98-41-12-07-40।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9806673344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
6: दमोलिया FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाएर कानुनी उपचार खोजौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560608।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली एफएम 94.2 समुदायको

0: नजर कतै तिम्रो मनमा बिजाउँछ भने सानु, पिलाई देऊ बिस, म शरबत सम्झेर पिउँछु अनि तिमीलाई हेर्ने यी आँखा झिकेर लैजाऊ, बरु म आँखा बिना नै जिउँछु।
1: भगवानलाई झुक्ने गराउँछुको अपार सफलता पछि कमल बिसी मालदाई र तुलसी घट्टीको सुमधुर आवाजमा निरख बिसी मार्मीको लोक साङ्गीतिक कोसेली आँखा झिकेर लैजाऊ।

0: पीआरबीटी पुरुष 013-00-4570 पीआरबीटी 60-45-20-31 सीआरबीटी महिला 013-00-4580 पीआरबीटी 60-45-20-30
1: रामु खड्काको उत्कृष्ट लय र निरख बिसी मार्मिकको उत्कृष्ट शब्द सृजना भित्र विमल अधिकारी अनि कल्पना पौडेलको सशक्त म्युजिक भिडियो अभिनयको साथमा नवीनतम लोक साङ्गीतिकको शैली आँखा झिकेर लैजाऊ
0: भावना म्युजिक सोल्युसन द्वारा अब बजारमा सल्लाह र सुझावका लागि सम्पर्क 98480-99-729 98448-22307
2: दमोलिया FM 94.2 समुदाय

0: प्रोग्राम बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने।

0: talking to
1: him. You're going out.
2: Ah, come on,

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउलाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
9: 9856043234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराइली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153332।

जीवन संघर्ष हो भन्छन्, खै कस्तो संघर्ष हो। न त तिमीलाई पाउन सके, न त तिमीलाई मनबाट नै हटाउन सके। सायद हटाउन सकेको भए वेदनाको रोटीसँग आँसुका नुठिला ठिकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला। ठिकै छ सानो, म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ। हजारौँ पीडा बोकेर भए पनि जीवनभरि एक्लै जिउने छु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

राज्यको तर्फबाट गरियोस् भन्ने नेपाल सरकार समक्ष अनुरोध पनि गर्न चाहन्छु। हुम्ला र बाजुराका नागरिकहरूबीच शताब्दीयौंदेखि गहिरो ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ। एउटै भूगोल, वन तथा चरण क्षेत्र सेयर गर्ने सह अस्तित्वका बासिन्दाहरूलाई राज्यले अभिभावकत्व प्रदान गरी यो विवादको न्यायपूर्ण र दीर्घकालीन समाधान गरोस् भन्ने अपेक्षा पनि गर्दछु। सरकारले यथाशीघ्र संवादको थालनी गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र संघीय नापी विभागको समन्वयमा तत्कालै प्राविधिक टोली खटाएर वैज्ञानिक सीमाङ्कन गरी पर्यटकीय सम्भावनाले भरिपूर्ण रानीसैना क्षेत्रलाई द्वन्द्वको थलो होइन दुई जिल्ला जोड्ने मित्रता र समृद्धिको केन्द्र बनाउन सभामुख महोदय मार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक जारी। प्रधानमन्त्रीकै कारण संसदको गरिमा र मर्यादा तलमाथि भएको हर्क साम्पाङको आरोप। राज्यसभामा नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र। रवि बालेन निर्विकल्प। सर्वोच्चका पूर्व न्यायाधीश हरिगोविन्द प्रधानको निधन। आज इजलास बन्द। नेकपाद्वारा सुदूरपश्चिममा अन्तर्क्रिया कार्यक्रमको आयोजना। कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै। समस्याग्रस्त सहकारीका थप 304 बचतकर्ताको रकम फिर्ता। 5 लाखसम्मका साना बचतकर्ता प्राथमिकतामा। पेट्रोलमा इथानोल मिसाउने सरकारको नीति कार्यान्वयनको चरणमा। इरानले स्टेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनायो। ट्रम्प र नेतान्याहुबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता। कूटनीतिक पहलमा मतभेद। नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई राष्ट्रसंघको आह्वान। र विश्वकप लिग टूको घरेलु मैदानको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल। युरोपा लिग फुटबलको उपाधि एस्टन भिल्लाले जित्यो। थैठो संस्करणको अन्नपूर्ण म्याराथन जेठ 20 मा।

0: ओ शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन मा क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभाको बैठक जारी भएको सम्बन्धी खबरबाट संघीय संसदमा प्रतिनिधि सभाको बैठक जारी छ बिहान 11 बजेदेखि जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ अर्थमन्त्री डाक्टर वाग्लीले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ त्यस्तै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई साम्पाङले आज पनि प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाउनु भएको छ जेठ 4 गतेदेखिका प्रतिनिधि सभाको बैठकमा उहाँले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आउनु भएको छ साम्पाङले सरकार र प्रधानमन्त्री संसदप्रति जवाबदेही नभएको भन्दै आपत्ति समेत जनाउनु भएको छ आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसदलाई व्यवस्था गरेको आरोप लगाउनुभयो आफूले गत वैशाख 28 र 29 गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दावी गर्दै उहाँले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालो धब्बाको संज्ञा समेत दिनुभयो राष्ट्रपाको पहिलो महाधिवेशन नजिकै जाँदा पार्टीभित्र नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र बनेको छ असार 7 देखि 9 गते चितवनमा हुने महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह निर्विकल्प जस्तै देखिए पनि उपसभापति र महामन्त्री पदमा भने तीव्र रसाकसी शुरू भएको छ विभिन्न राजनैतिक समूह र अभियन्ता समाहित भएर बनेको रासुपामा सबै पक्षको समान प्रतिनिधित्व सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन् विधायन संशोधन प्रक्रिया पनि अघि बढ़ाइएको छ सहमहामन्त्री विपिन आचार्य नेतृत्वको कार्यदलले देशभरबाट सुझाव संकलन गरिरहेको छ केन्द्रीय समितिमा 50% खुल्ला र 50% समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि छलफल भइरहेको छ हाल 129 सदस्य केन्द्रीय समितिको व्यवस्था रहेको 79 जना प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ महाधिवेशनमा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य तथा दोस्रो चरणमा पदाधिकारी चयन सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको निधन भएको छ उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहिबार इजलास सञ्चालन नगर्ने जनाएको छ सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ नेपाली कम्युनिष्ट पार्टीले आज र भोलि सुदूरपश्चिममा रहेका केन्द्रीय सदस्य तथा पार्टीका नेताहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ आज केन्द्रीय सदस्यहरूसँग परामर्श बैठक बस्ने र भोलि प्रदेश कमिटिका सदस्यहरूलाई प्रशिक्षण कार्यक्रममा राख्ने गरी नेकपाले कार्यक्रम तय गरेको छ कार्यक्रमका लागि नेकपाका सहसंयोजक माधव कुमार नेपाल र भीम रावल हिजै धनगढ़ी पुगिसक्नु भएको छ भने आज संयोजक पुष्पकमल दाहाल प्रचण्ड नारायण काजी श्रेष्ठ र रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पहिलो दिन परामर्श बैठक र दोस्रो दिन प्रशिक्षण कार्यक्रम रहेको नेकपाका सहसंयोजक खगराज भट्टले जानकारी दिनुभयो विगतका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा बलियो शक्तिका रूपमा स्थापित हुन सुदूरपश्चिम प्रदेशको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेकपाले जनाएको छ कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 82-83 लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। कोशीको बजेट अधिवेशन बुधबारदेखि शुरू भएको हो। आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेश प्रमुख परशुराम खापुङले दिउँसो 3 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी शिवशिखर बहुद्देश्य सहकारीका बचतकर्ताहरूलाई उनीहरूको रकम फिर्ता गरेको हो। समितिका अनुसार रकम फिर्ता पाउनेहरूमा कृषि सहकारीका 88 जना, शिवशिखर बहुद्देश्य सहकारीका 216 जना रहेका छन्। यसअघि समितिले पहिलो चरणमा कान्तिपुर सहकारीका 215 जना, शिवशिखरका 156 जना र पशुपति सहकारीका 7 जना गरी जम्मा 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। यसअघि हालसम्म उल्लेख्य संख्यामा साना बचतकर्ताले न्याय पाएका छन्। समितिले हाल पहिलो चरणमा थोरै बचत भएका अर्थात साना बचतकर्तालाई प्राथमिकता राखेर रकम फिर्ता गरिरहेको छ। सरकार पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन 28 गते नेपाल राजपत्रमा प्रकाशित गरेको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी अध्यादेश 2082 अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया अघि बढ़ाउने भएको हो। सरकारले पेट्रोलमा अधिकतम 10% इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको छ। निगमले उपलब्धता र गुणस्तरका आधारमा इथानोल खरिद गरी पेट्रोलमा मिश्रण गर्नेछ भने आवश्यकता अनुसार मन्त्री परिषदले मिश्रणको अनुपात हेरफेर गर्न सक्ने प्रावधान राखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादन तथा आपूर्ति गर्न इच्छुक उत्पादकले आयल निगममा निवेदन दर्ता गर्न सक्ने जनाएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोक स्थित पोखरा बस पार्क र पोखराको मध्य भागबाट बग्ने फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै पोखरा 18 अधेरी कुनादेखि 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खोलाको खोला घरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति संस्था स्वयंले हटाउन निर्देशन दिएको हो। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौं रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा गोर्खाको बारपाक सुलीकोट स्थायी घर भई हाल काठमाडौँ 26 बस्ने 30 वर्षीय दिवेश गुरूङ र 24 वर्षीय सौगात गुरूङ रहेका छन्। उनीहरूले टर्की पठाइदिने भन्दै 8 जना पीड़ितहरूबाट कुल 86,22,570 रुपियाँ ठगी गरेको प्रहरीको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्ग मध्ये पर्ने स्टेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कड़ा बनाउने कदम स्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिक रूपमा निर्धारण गरेको छ। नयाँ गठन गरिएको पर्सियन गल्फ स्टेट अथोरिटीले अब जल खाँटी पार गर्ने जहाजहरूले अनिवार्य रूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यानुबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय संचार माध्यम एक्सियोसले जनाएको छ। कूटनीतिक पहलमा भने दुवैजनाको मतभेद रहेको जनाइएको छ। त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्राकृतिक इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेकाले यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। आईसीसी विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा शुक्रबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग टूको श्रृंखला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। समान 27 खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ। जर्मन क्लब फ्रेइबर्ग विरूद्ध 3-0 सहज जित निकाल्दै इङ्ल्याण्डको एस्टन भिल्ला युएफए युरोपा लीगको च्याम्पियन बनेको छ। बुधबार टर्कीको स्थान बुलमा एस्टन भिल्लालाई पहिलो पटक च्याम्पियन बनाउन युरे टिलेम्यान, इमालियानो बुइन्डी र मोर्गन रोजर्सले समान 1-1 गोल गरेका थिए। भिल्लाले पहिलो हाफमै 2-2 र दोस्रो हाफमा 1 गोल गरेको थियो। खेलको 40 मिनटमा टिलेम्यानको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा बुइन्डीले टोलको अग्रता दोब्बर बनाएका छन्। त्यस्तै छैटौं संस्करणको अन्नपूर्ण म्याराथन जेठ 20 हुने भएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक जारी। प्रधानमन्त्रीकै कारण संसदको गरिमा र मर्यादा तलमाथि भएको अर्को साम्पाङको आरोप। राजसभामा नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र। रवि बालिन निर्विकल्प। सर्वोच्चका पूर्व न्यायाधीश हरि गोविन्द प्रधानको निधन। आज इजलास बन्द। नेकपाद्वारा सुदूरपश्चिममा अन्तर्क्रिया कार्यक्रमको आयोजना। कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै। समस्याग्रस्त सहकारीका थप 304 बचतकर्ताको रकम फिर्ता। 5,00,000 साना बचतकर्ता प्राथमिकतामा। पेट्रोलमा इथानोल मिसाउने सरकारको नीति कार्यान्वयनको चरणमा। इरानले स्टेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कड़ा बनायो। ट्रम्प र नेत्यानुबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता। कूटनीतिक पहलमा मतभेद। नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई राष्ट्रसंघको आह्वान। र विश्वकप लिग टूको घरेलु मैदानको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल। युरोपा लिग फुटबलको उपाधि एस्टन भिल्लाले जित्यो। छैटौं संस्करणको अन्नपूर्ण म्याराथन जेठ 20। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँटियो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा

0: मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608।
7: दमौलिया FM 94.2 समुदायको आवाज।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाच हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यु रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्री,
5: वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यु रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 9865367115 र 9841120740।
0: दमोली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9460404.

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9840611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672824, 9843672824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: देख के तेरा रूप सुहाना।

0: BFM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोभाइडर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363, 9856607 र 9856608।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 94452800

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
2: जान्न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
4: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742, 34,

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39 1।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: DFM 94.2 समुदाय को आवाज
1: आहा कस्तो राम्रो रंग रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोप्राइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565635319 98560273319
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाछ खाने होला खै
5: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दहीपुरी आइसक्रिम र चिसो पाइन्छ
5: प्रोप्राइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609991 97074042334

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856660917 र 9856608667।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको

0: समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लागिसक्यो के खाज खानी होला खै
2: जान्न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 98 26 60 09 91 97 074 042 34

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संसदमा प्रतिपक्षी दलहरूको अवरोध, सभामुखको भूमिकामाथि प्रश्न, प्रधानमन्त्री शाहको उपस्थितिका लागि रूलिङ गर्न माग, सरकार संसदप्रति जवाफदेही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। कानून निर्माणमा अब नागरिकको सिधै पहुँच, ऐन र विधेयकका मस्यौदामा अनलाइनबाटै सुझाव दिन सकिने, वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट, बजेट तत्काल निकासा नगरे आन्दोलन गर्ने चेतावनी। आठ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया शुरू, 218 उम्मेद्वारको आवेदनमाथि छानबिन थालियो, पछिल्लो 10 महिनामा 5.5 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ भित्रिए। भारतमा अनौठो राजनैतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग, सलह बन्दै ककरोच, डिजिटल विद्रोह, चीनका राष्ट्रपति शीले अर्को साता उत्तर कोरिया भ्रमण गर्न सक्ने। र राखेपको अनुमति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिन नपाइने, अध्यागमन र गृह मन्त्रालयलाई कार्यवाहीका लागि पत्र, घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले अमेरिकाको सामना गर्ने, एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाव।

0: सको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा विपक्षीको अवरोध सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले एकसाथ उठेर चर्को विरोध र अवरोध गरेका छन्। गृह, रक्षा र विज्ञान प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री बालन शाहका तर्फबाट कानून मन्त्रीले प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अध्यादेश पेश गर्न लाग्दा प्रमुख रूपमा प्रस्तुत भएका हुन्। नेपाली कांग्रेस, नेकपा, एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदले एकसाथ सीटबाट उठेर विरोध जनाएपछि सदनमा केही समय सभामुख र सांसदबीच अनाबन भएको छ। बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभयो। प्रतिपक्षले लगातार प्रधानमन्त्रीको खोजी गरिरहँदा पनि सभामुखले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। यस्तै बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग गर्दै विरोध जनाउनु भएको छ। सरकारले कानून निर्माण प्रक्रियामा अब नागरिकको पनि सहभागिता गराउने भएको छ। ऐन र विधेयकका मस्यौदामा नागरिकले सिधै सुझाव दिन पाउने गरी डिजिटल प्लेटफर्म सार्वजनिक गरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज एक भिडियो सन्देश मार्फत उक्त डिजिटल प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिनुभएको हो। सो प्लेटफर्म मार्फत अब आम नागरिकले बन्दै गरेका ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै सरकार समक्ष पठाउन सक्नेछन्। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट बनेका छन्। संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्दै आएको वित्तीय समानीकरण अनुदानमा व्यापक कटौती गरेपछि स्थानीय तहले विरोध जनाएका हुन्। महालेखा नियन्त्रक कार्यालयले गत जेठ 5 गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै चालू आर्थिक वर्षको अनुदानको अन्तिम किस्ता कटौती गर्न निर्देशन दिएको छ। संघीय सरकारको यो निर्णयप्रति गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रूपमा कड़ा आपत्ति प्रकट गर्दै आन्दोलनको चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ। मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्षको 10 महिनामा 573,000 भन्दा बढ़ी पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत साउनदेखि वैशाख महिनासम्म आन्तरिक र बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन्। पर्यटक मध्ये 420,000 आन्तरिक र 153,000 भन्दा बढ़ी बाह्य पर्यटक रहेका छन्। यसका साथै ऐतिहासिक लोमानथाङ र चीनसँगको कोराला नाका हेर्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ। गत आर्थिक वर्षमा 7 लाख भन्दा बढ़ी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। तुलसीपुर नगरवासीलाई सफा र शुद्ध पानी वितरण गर्ने उद्देश्यले शुरू गरिएको बबई नदी लिफ्टिङ खानेपानी आयोजना सम्पन्न हुन थप 6 महिना लाग्ने भएको छ। 3 वर्ष अघि शुरू भएको सहलगानी अन्तर्गतको यो आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत जडान र होम कनेक्सन जस्ता काम अझै बाँकी छन्। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष एम कान्त भण्डारीका अनुसार पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै ठेकेदारले काम रोकेकाले आयोजनामा ढिलाइ भएको हो। भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा 40 किलो चन्दन अर्पण गर्नुभएको छ। पुष्य नक्षत्रको पुनित अवसरमा उहाँले अर्पण गरेको चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी पशुपतिनाथ मन्दिरमा मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यालयलाई हस्तान्तरण गरिएको हो। कैलालीको टिकापुर स्थित सन्ती भन्सार कार्यालयले विभिन्न मुद्दामा बरामद गरिएका चोरी पैठारीका माल सामान खुला बोलकबल मार्फत लिलाम बिक्री गर्ने भएको छ। भन्सार विभागले सूचना जारी गर्दै आगामी जेठ 21 गते दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म कार्यालय परिसरमै सामानहरू लिलाम गर्न लागि जनाएको छ। भन्सार ऐन अनुसार ती सामानहरू जस्तो अवस्थामा छन् सोही अवस्थामा प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर, विदेशका खबर। भारतमा अहिले कक्रोच जनता पार्टी अर्थात सीजेपी नामको एउटा व्यङ्ग्यात्मक आन्दोलनले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म ठूलो तरंग पैदा गरेको छ। यो कुनै औपचारिक राजनैतिक दल वा चुनावी संगठन त होइन, तर केही दिनमै यसले लाखौं युवाको समर्थन जुटाउँदै देशव्यापी बहसको रूप लिएको छ। विशेष गरी बेरोजगारी, निराशा र राजनीतिक उपेक्षाले थाकेका भारतीय युवाका लागि यो अभियान एउटा डिजिटल विद्रोह जस्तै बनेको छ। यो आन्दोलनको शुरूआत भारतको सर्वोच्च अदालतमा भएको एउटा टिप्पणीबाट भएको थियो। गत मे 15 नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एक मुद्दाको सुनवाईका क्रममा प्रधान न्यायाधीश सूर्यकान्तलीकै बेरोजगार युवालाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गरेका थिए। उनीहरू कुनै पेशामा स्थापित हुन नसकेपछि मीडिया र सामाजिक सञ्जालमा आएर अरूमाथि आक्रमण गर्ने गरेको प्रधान न्यायाधीशको टिप्पणी थियो। प्रधान न्यायाधीशको यो भनाई सामाजिक सञ्जालमा भाइरल भएपछि युवाहरूले यसलाई अहिले व्यङ्ग्यात्मक आन्दोलनको रूप दिएका हुन्। यता चीनका राष्ट्रपति सी चिनफिङले अर्को हप्ता जति चाँडो उत्तर कोरियाको भ्रमण गर्न सक्ने दक्षिण कोरियाको युनहाफ समाचार एजेन्सीले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट लेखेको छ। चीनी सुरक्षा सेवा र शिष्टाचार अधिकारीको टोली पेङवाङमा थियो र मे महिनाको अन्त्य वा जूनको शुरूमा सीको भ्रमण हुने सम्भावना प्रबल रहेको अर्का सरकारी स्रोतलाई उद्धृत गर्दै भनिएको छ। अब खेलकुद। राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तर्राष्ट्रिय खेलकुद सहभागितामा कडाई गरेको छ। राखेपको पूर्व स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद सहभागितामा कडाई गरेको हो। राखेपको पूर्व स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने वा गराउने व्यक्ति र संस्थामाथि कडा कार्यवाही गर्ने चेतावनी दिइएको छ। यता आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा भोलि शुक्रबार नेपालले शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। तालिकामा 27 खेलबाट 38 अङ्क जोड्दै अमेरिका शीर्ष स्थानमा छ भने समान खेलबाट 22 अङ्क मात्र जोडेको नेपाल पाँचौं स्थानमा सीमित छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संसदमा प्रतिपक्षी दलको अवरोध, सभामुखको भूमिकामाथि प्रश्न, प्रधानमन्त्री शाहको उपस्थितिका लागि रूलिङ गर्न माग, सरकार संसदप्रति जवाफदेही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। कानून निर्माणमा अब नागरिकको सिधै पहुँच, ऐन र विधेयकका मस्यौदामा अनलाइनबाटै सुझाव दिन सकिने, वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट, बजेट तत्काल निकासा नगरी आन्दोलन गर्ने चेतावनी। 8 विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया शुरू, 218 उम्मेद्वारको आवेदनमाथि छानबिन थालियो, पछिल्लो 10 महिनामा 5.5 लाख भन्दा बढी पर्यटक मुस्ताङ भित्रिए। भारतमा अनौठो राजनैतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग, सलह बन्दे कक्रोच डिजिटल विद्रोह, चीनका राष्ट्रपति सीले अर्को साता उत्तर कोरिया भ्रमण गर्न सक्ने। र राखेपको अनुमति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिन नपाइने, अध्यागमन र गृह मन्त्रालयलाई कार्यवाहीका लागि पत्र, घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले अमेरिकाको सामना गर्ने, एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाव। अवस्था यसकाथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: र मिठो पानीपुरी चटपट दहीपुरी आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704074042434।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98148-5218 र 98065-15332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64 644 98 560 60 656
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै

0: सुन्नुहोस्। सम्पर्क नम्बर 0635637115 र 98 41 12 07 40।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक विश्वास प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा जेठ 5 गते आयोजित विशेष समारोहबीच नेपाल प्रहरीको रणनीतिक योजना 2083-85 सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्नुका साथै प्रहरी वरिष्ठ नायब निरीक्षक श्री हरि केसीद्वारा लिखित मिसन नामक पुस्तक विमोचन समेत गर्नुभयो। नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी 3 वर्षका लागि तयार गरेको रणनीतिक योजना 2083-85 तयार गरेको छ। रणनीतिक विषय नवप्रवर्तन, इमानदारीता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण तय गरिएको रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधि मैत्री रूपान्तरण, मानव अधिकार प्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम प्रयोग मार्फत प्रहरी सेवालाई समय सापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन उक्त योजनाले जोड दिएको छ। उक्त रणनीतिक योजनाद्वारा कुल 7 रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर 36 रूपान्तरणकारी रणनीति र 900 मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ। उक्त रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानूनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ समस्या र पूर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा, विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभूत क्षमता स्थापना, प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीहरूको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन लगायतका लक्ष्यहरू हासिल गर्ने अपेक्षा गरिएको छ। नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा, प्रहरी कारवाही र विपद व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानव स्रोत विकास, भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायता सेवाहरू, सूचना प्रविधि लगायतमा रणनीतिक योजनाका कार्यक्षेत्र रहेको छ। साथै नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भले नागरिक र प्रहरी बीचको सम्बन्धलाई अझ सुदृढ, सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवं सेवाग्राहीको निवेदन उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ। नेपाल प्रहरीमा प्राप्त निवेदन, उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राही मैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै प्रहरी कार्यालयहरू बीच सूचना आदान प्रदानलाई एकीकृत गर्ने, तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन प्रणाली विकास गर्ने एवं डिजिटल अभिलेख व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउनु उक्त प्रणालीको मुख्य उद्देश्य रहेको छ। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योजनाबद्ध विकासको माध्यमबाट नेपाल प्रहरीलाई पेशागत रूपमा उत्कृष्ट, व्यावसायिक, समय सापेक्ष एवं आम नागरिकको अपेक्षा बमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न नेपाल प्रहरी रणनीतिक योजना तयार गरिएको बताउनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली मार्फत सेवाग्राहीहरूलाई प्रहरी सेवामा सरल र सहज पहुँच स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारी तथा आम नागरिकहरूलाई नेपाल प्रहरीको मोबाइल एप प्रयोग गर्न आग्रह गर्नुभयो। साथै उहाँले प्रहरीको व्यस्त जीवन शैलीमा रहेर समेत साहित्यिक कृति सृजना गर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक केसीले 2 भन्दा लामो निरन्तर प्रहरी जीवनका आरोह अवरोहहरूलाई समेटी कलात्मक ढंगले सृजना गरेको यात्रा संस्मरणा रचनात्मक कृतिले प्रहरी संगठनभित्र ज्ञान अनुभव र अध्ययन संस्कृतिको विकासमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको रणनीतिक योजना 2083-85 पृष्ठभूमि, रणनीतिक योजना तर्जुका विधिहरू, नेपाल प्रहरी कार्य योजना 2080-82 उपलब्धिहरू, रणनीतिक योजनाका लक्ष्यहरू, रणनीतिक योजनाका क्षेत्रहरू, रणनीतिक योजनाको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका विषयहरूमा प्रस्तुतिकरण गर्नुभएको थियो।
1: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत पुलिसिङ भन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिक मैत्री, नागरिक प्रति उत्तरदायी एवं प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकहरूलाई जेठ 4 गते नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन को क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो। संगठनले अख्तियार गरेका नीति नियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि भातृत्व भाव एवं सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानूनसम्मत कार्य गर्न सरुवा भई कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एसिया पेसिफिक ग्रुप अन मनी लाउन्ड्रिङ एपीजीका डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड सानन तथा पोलिसी अफिसर केआ सासल बीच जेठ 5 गते नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा उहाँहरू बीच सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानीको सूची ग्रे लिस्टमा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्किन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा प्रमुख कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धिकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारवाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा वृहत छलफल भएको थियो। साथै सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा वित्तीय जानकारी इकाइका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो।
1: अपराध समाचार। आफ्नै श्रीमती 33 वर्षीय उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा झापा जिल्ला हल्दीबारी गाउँपालिका 5 बस्ने 44 वर्षीय गोकर्ण भण्डारीलाई जेठ 5 गते प्रहरीले पक्राउ गरेको छ।
0: एक थान पिस्तोल र एक थान म्यागजिन सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 17 23 वर्षीय सन्दीप परियारलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 8 बाट जेठ 5 गते प्रहरीले पक्राउ गरेको छ।
1: अवैध लागु औषध पोलेन जस्तो देखिने वस्तु 12 किलोग्राम सहित सिन्धुपाल्चोकका 20 वर्षीय विकास सुनार र सिन्धुलीका 32 वर्षीय विनोद अधिकारीलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बाट जेठ 5 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागु औषध टापेन्डाडोल 2900 ट्याब्लेट, स्पास रेस्ट 1590 ट्याब्लेट, ट्रामाडोल 129 ट्याब्लेट, स्पास पेन 500 ट्याब्लेट र स्पासमो 300 ट्याब्लेट सहित धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका 1 बस्ने 34 वर्षीय सन्तोष कुमार विश्व कर्मालाई धनुषाधाम नगरपालिका 8 बाट जेठ 3 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक विश्वास।
2: नमस्कार म्याम।
0: नमस्कार, भन्नुहोस् त के सेवा गरौँ?
2: म्याम, मलाई एकजना मान्छेले म इन्सपेक्टर हुँ, तपाईँको फसेको पैसा उठाइदिन्छु भनेर पैसा खाएर हराए हजुर।
0: घटना के हो, विस्तृतमा बताउनुहोस् त, भएको के हो?
2: खासमा केही समय अघि एकजना सुजन नामको टिकटकबाट चिन्जान भएको थियो त्यो साथीसँग म्याम।
0: अनि
2: बिस्तारै हामी सबै दुःख सुखको कुरा सेयर गर्ने राम्रो साथी बनेका थियौँ।
0: ए, अनि
2: केही महिना अघि युरोप पठाइदिन्छु भनेर एकजना व्यक्तिले मेरो 8 लाख रुपियाँ पैसा खाइदिएको थियो म्याम।
0: अनि
2: अनि मैले पैसा ठगी भएको कुरा पनि त्यो टिकटकबाट चिनेको साथीले सबै सुनाएको थिएँ। त्यसपछि त्यो साथीले म प्रहरी भएको नाताले उता काठमाडौँमा पनि मेरो साथीहरू छन्, हाकिमहरू चिनेको छु, म त्यो पैसा खाने मान्छेबाट फिर्ता गराइदिन्छु भनेर आश देखायो म्याम। अनि त्यसपछि एक दिन फोन गरेको थियो।
3: हेलो
2: हेलो, हजुर हजुर साथी, भन्नुहोस् त के छ खबर?
3: खबर त ठिकै छ, तर एउटा कुरा गर्नुपर्ने भयो के, भन्नै कस्तो अप्ठ्यारो लागिरहेछ भने।
2: होइन, के कुरा हो र भन्नुहोस् न, हामी साथीभाइमा के अप्ठ्यारो मान्नु पर्यो भने?
3: त्यो तपाईँको फसेको पैसा उठाउने कुरा मैले काठमाडौँमा मसँगै तालिम गरेको प्रहरी साथीसँग कुरा राखेको थिएँ क्या, त्यही कुरो भनौँ भनेर।
2: ए अँ त नि, अँ अस्ति नै भन्छु भन्नु भएन र भने, के त्यो मान्छेहरू पत्ता लाग्यो त होइन नि साथी?
3: कहाँ पत्ता लाग्नु, यता म भएको ठाउँको केस भएको भए त तपाईँको लागि म आफै खटेर उठाइदिन्थे, तर उनीहरू यसो खाजा पानी खोज्छन्, के गर्ने होला साथी?
2: ए हो र, अनि के कति खर्च लाग्ने रहेछ नि, धेरै त सकिन्न होला?
3: 1-1.5 लाख त खर्च होला, कि 8 लाख उठ्छ भने अलिकति खर्च त गर्नै पर्यो नि साथी।
2: ए तर के गर्ने, भएको पैसा सबै त्यो विदेश उठाउँछु भन्नेले खाइदियो, अब त्यत्रो पैसा त कहाँबाट ल्याउनु र साथी? म त तपाईँले सहयोग गर्नुहुन्छ होला भनेर पो खुसी भएको त।
3: मैले सक्ने त गरिहाल्छु नि, खुसी त हुनै पर्यो नि। ठिकै छ, मेरै साथीहरू हुन्, यसो 40-50 हजार चाहिँ हालिदिन्छु भनौला नि, म त मेरो साथीको काम बनोस् भन्ने चाहन्छु नि प्रिय।
2: साँच्चै बरु त्यो फसेको पैसा उहाँहरूले उठाउनु भयो भने त्यही पैसाबाट बरु दिँदा हुन्न होला है?
3: कहाँ मान्दैन नि, केही पाउन त केही गुमाउनै पर्छ नि। अहिले तपाईँलाई गाह्रो नै छ म बुझ्छु, यसो गरौँ न त, अहिलेलाई जति छ त्यति हालिदिनु, बाँकी म पनि थपेर पठाउला नि, पछि पैसा उठेपछि बाँकी कुरा गरौला नि।
2: म आफै पनि सहयोग गर्छु भनेर त्यत्रो सहयोगको भावना देखाएपछि होला त नि भन्ने भयो म्याम। मैले त 8 लाख पैसा उठ्ने आशामा सुरुमा 40 हजार हालिदिए।
0: अनि त्यसपछि?
2: त्यसपछि त कहिले काम बन्नै लागिसक्यो भन्छ, कहिले पक्राउनै हुन लागिसक्यो भन्दै 1 लाख पठाए म्याम। पठाएको प्रमाणहरू पनि सबै ल्याएको छु मैले। पैसा पठाएको 2-3 दिनसम्म त काम हुँदैछ भन्थ्यो, अहिले त 17-18 दिन भयो म्याम, फोन पनि अफ छ, टिकटक, व्हाट्सअप, फेसबुक सबैतिर ब्लक गरेछ। त्यसपछि चाहिँ ठगिएछु कि भन्ने ठानेर यहाँ आए हजुर।
0: ए कुरा यसो पो
2: हो नि म्याम, त्यसरी पीडामा परेको बेला चिनेको साथीले आफै प्रहरी हुँ, फसेको पैसा उठाउन सहयोग गर्छु भनेपछि होला त नि भन्ने सोचेर विश्वास गर्दा झन अर्को ठक्को फन्दामा पो परे म्याम म त।
0: त्यही त, हेर्नुहोस् त, तपाईँको कुरा सुन्दा चाहिँ त्यो मान्छे प्रहरी चाहिँ होइन, ठगै हुन सक्छ, ठग्नको लागि प्रहरीको नाम प्रयोग गरेको हुन सक्छ त्यसले। त्यही पनि हाम्रो अनुसन्धान पछि वास्तविकता त पत्ता लाग्ला। तपाईँले यसो गर्नुहोस्, अब सबै खुलाएर एउटा निवेदन दिनुहोस्।
2: हुन्छ म्याम।

0: ए, नेपाल प्रहरी संगठनको बदनाम गर्ने होइन, प्रहरी हुँ भनेर सोझा सिधा व्यक्तिलाई ठगी गर्ने होइन।
1: मबाट गल्ती भयो म्याम।
0: यो गल्ती होइन, अपराध हो, बुझ्नुभयो? अब तपाईँलाई कानुन अनुसार कारवाही हुन्छ। सही साहब।
2: हजुर सर।
0: उहाँलाई भित्र लैजानुहोस् र बाँकी कानुनी प्रक्रिया अघि बढाउनुहोस्, अनि पीडितलाई पनि फोन गरेर बोलाउनु होला है।
2: हस् म्याम, म त्यसै गर्छु। ल आउनुहोस् तपाईँ। नमस्कार म्याम।
0: नमस्कार, तपाईँ आइपुग्नु भयो?
2: हजुर म्याम, मलाई यहाँबाट फोन गर्नुभएको थियो। कति त्यो मान्छे त पत्ता लागेन म्याम।
0: हामीले उसलाई पक्राउ गरिसकेका छौँ र ऊ चितवनको पनि नभएर यही जिल्लाको मान्छे रहेछ।
2: अनि इन्सपेक्टर चाहिँ हो रहेछ कि होइन रहेछ म्याम?
0: इन्सपेक्टर पनि होइन, ऊ त नक्कली इन्सपेक्टर बनेर तपाईँ जस्ता धेरै जनालाई ठगेको रहेछ।
2: मान्छेहरू पनि पैसाको लागि के सम्म गर्न थाले म्याम। त्यसरी अरूलाई विश्वासमा पारेर पैसा ठग्न बानी परेको त्यो ठगलाई त हदैसम्मको कारवाही गर्नु होला म्याम।
0: उसलाई त कानुन अनुसार कारवाही हुन्छ नै, तर तपाईँहरू पनि यस्तो कुरामा चाहिँ सचेत हुनुपर्छ। त्यसरी सामाजिक सञ्जाल मार्फत चिन्जान भएको मान्छेले म प्रहरी हुँ, तपाईँको काम गरिदिन्छु, जागिर लगाइदिन्छु, मुद्दा मामिला मिलाइदिन्छु भनेको भरमा पैसा बुझाउन नहुने थियो, त्यो नै तपाईँको गल्ती भयो।
2: त्यसरी चिन्जान भएको साथीले म प्रहरी हुँ, तपाईँलाई सहयोग गर्छु भनेपछि ढुङ्गा खोज्दा देउटा भेटिए झैँ लायो म्याम, के गर्नु?
0: त्यही त, अब तपाईँ विरुद्ध ठगी भएको थियो भने त तपाईँ त प्रहरी कार्यालयमा पो आउने हो त सहयोगको लागि। सामाजिक सञ्जालमा चिनेकै भरको मान्छेको विश्वासमा पर्दाखेरि अहिले बर्बाद भएन त?
2: त्यही त म्याम, त्यसले यसरी मेरो विश्वासको फाइदा उठाउला भन्ने त थाहै पाइनँ मैले त। यो घटनाबाट त्यसरी सामाजिक सञ्जालबाट चिनेकै भरमा विश्वास गर्न नहुने रहेछ भन्ने ठुलो पाठ सिकेँ म्याम। त्यो ठगलाई पक्राउ गर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद म्याम।
0: ल, यो त हाम्रो कर्तव्य नै हो, धन्यवादको कुरा के रहेर आगामी दिनमा चाहिँ यस्ता ठगहरूबाट चाहिँ सचेत रहनु होला। एतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक विश्वास। यस नाटकका लेखक दीपकराज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, दीपकराज विश्वकर्मा र अम्बिका केसी। अवस्था यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरियनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी दीपकराज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9850-63-363, 9850-60-917 र 9850-60-867।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59, मोबाइल नम्बर 9803-80-384, 9846-37-39।

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-564-595, मोबाइल नम्बर 98-460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00-700,
6: 98460-40-344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

हजुर नमस्कार नमस्कार नमस्कार यहाँ हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जालझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जालझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट पनि सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। अब म सरसर्थी रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। हामीलाई यति बेला सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz डिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाड़िनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तनघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रा भूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्यले साथ दिइरहनु भएको छ, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरते मगर, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बच्याल, रेडियो मुक्ति 95.5 MHz बुटबलबाट सरू मरासिनीले साथ दिइरहनु भएको छ, सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ, रेडियो मौराखा 106.5 MHz गुम्बसिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम उखलढुङ्गामा 104.8 MHz बाट बिनु राईले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो आफ्नो एफएम चौरजहारी रूकुम पश्चिमबाट 90.4 MHz मनिषा डागीले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो हामीलाई यति बेला रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट आज कार्यक्रम प्रसारण नभएको जानकारी प्राप्त भएको छ, यसै क्रममा हामीलाई रेडियो भोजपुर 93.8 MHz पनि कार्यक्रम प्रसारण नभएको जानकारी प्राप्त भएको छ, आज विविध कारणवश कार्यक्रम प्रसारण नभएको जानकारी दिनुभएको छ, यसै क्रममा रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट आज रजत पहरियाले साथ दिइरहनु भएको छ, रजत पहरियाले प्राविधिक साथ दिइरहनु भएको छ, यसै क्रममा हामीलाई रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, यसै क्रममा हामीलाई आज रेडियो झन्कारबाट पनि आजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, रेडियो झन्कार रामेछापबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यहाँबाट हामीलाई अनिता रसाइलीले साथ दिइरहनु भएको छ, रेडियो झन्कारको पूरा नाम लेखेर पठाइदिनु होला, रेडियो झन्कार कति मेगाहर्ज हो होइन पूरा नाम लेखेर पठाइदिनु होला, म एकैछिन बसी जानकारी गराउनेछु। रेडियो मेनछ्याम 103.4 MHz
तेराथुमबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो मेनश्याम 103.4 मेगाहर्जबाट हामीलाई अनु नभएर शारदा बास्कोटाले साथ दिइरहनु भएको छ है। त्यहाँबाट रेडियो मेनश्याम बाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पोलामी, रेडियो भरूसा 104.9 मेगाहर्ज दाङगुराईबाट हामीलाई साथ मिलिराखेको छ। प्राविधिक साथी नवीना सुनारको भने रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट, मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट, मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीको आज हामी बिहिबारी बसाईमा छौं। आज बिहिबारी बसाईमा तपाईँको रुजाएको गीत सुन्ने बसाई हो र तपाईँलाई गीत संगीतको बारेमा लागेका कुनै पनि कुराहरू आजको कार्यक्रममा राख्न सक्नुहुन्छ। तपाईँले गीत संगीत सुन्दै गर्दाखेरि तपाईँको मनमा लागेका कुनै पनि कुराहरू राख्न सक्नुहुन्छ। तपाईँ फेसबुक सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई लाइभ सुन्दै हुनुहुन्छ, त्यो लाइभलाई सेयर गर्नुहोला। आज हामी सेयर गर्ने साथीहरूको नाम मात्रै वाचन गर्नेछौ, जसले भनौँ न सेयर गर्नुहुन्छ उहाँको नाम वाचन हुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी 98 68 40 40 फोन डायल गर्नुहोला। 98 68 40 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। 98 68 40 40 मा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

योगेश प्रसादबाट फेरि पनि स्वागत गर्छौ। आजबाट रामेछापमा रहेको रेडियो झन्कार 97.5 मेगाहर्जबाट पनि कार्यक्रम प्रसारण भइराखेको छ। रामेछाप मन्थलीमा छ यो रेडियो चाहिँ, रेडियो झन्कार 97.5 मेगाहर्जबाट सुन्दै रहनु भएका साथीहरूलाई धेरै धेरै स्वागत छ। अब आजदेखि नियमित कार्यक्रम लोकसारथी रेडियो झन्कार एफएमबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ। र हिजोबाट विशेष गरी रेडियो मेन्छ्याम 103.4 मेगाहर्ज तेह्रथुम र रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटवलबाट यो कार्यक्रम प्रसारण भएको हो भने आज नै रेडियो झन्कार 97.5 मेगाहर्ज बाट यो कार्यक्रम प्रसारण भइरहेको कुरा म तपाईँलाई जानकारी गराउँछु। र आज रोजाईको गीत हो, हामी फरक दिनमा फरक प्रस्तुतिको साथमा आउने गर्छौ। आज रोजाईको गीत हो र रोजाईको गीत सुन्नका लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ। 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। के छ साथी, हुनुहुन्छ? आहा, साथी हुनुहुन्न भन्ने कुरा आयो। खास के रहेछ, हाम्रो टेलिफोनमा समस्या आएको के जस्तो लागिरहेछ मलाई, कता कता के छ टेलिफोनमा समस्या आएको जस्तो लाग्यो मलाई, होइन? 98 68 39 40 मा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फटाफट फोन डायल गर्नुहोला। यदि त्यसमा समस्या आएको छ भने हामी अर्को विकल्प पनि एकैछिनपछि दिनेछौ तपाईँलाई। 98 68 39 40 मा फोन डायल गर्दै

0: नगरपालिका 10 देखि हो बनिसरा विश्वकर्मा
1: बनिसरा विश्वकर्मा कुन नम्बरमा फोन हान्नुभयो तपाईँले?
0: लास्ट 20 भएकोमा है।
1: ए किन अर्को 40 भएकोमा फोन लागिरहेको छैन हो?
0: नाइ लाइन बिजी के भन्छ यार।
1: एहे ल ठिक छ, त्यहाँ म हेर्छु बेला बेलामा त्यो नम्बरमा के भइरहन्छ होइन।
0: हजुर
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ बनिसाराले, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
0: मलाई आकाश कैजुन धरती कुनको आकाश कैजुनको भन्ने गीत बजाइदिनु।
1: धरती कुनको आकाश जुनकै हो होइन।
0: हजुर
1: हुन्छ, तपाईँको लागि हामी यो गीत बजाउने छौँ, कसलाई सम्झिनुहुन्छ?
0: सर्वप्रथम त प्राविधिकमा बस्नेको दिदीहरूलाई, अनि हिजो मेरो सासूआमा इन्डिया जानुभएको थियो उपचारको लागि, स्वास्थ्य लाभको शुभकामना भन्छु। अनि आज मेरो श्रीमान चाहिँ मुस्ताङ जाँदै हुनुहुन्छ, शुभयात्रा भन्छु। अनि मेरो माइती परिवार अनि मेरो घर अल्छी सम्झिँदै बिराहन्छु। नमस्ते।
1: नमस्ते। टेलिफोन सम्पर्कमा बनिसारा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। हेलो, तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। भन्दै थिए 9745899326 तपाईँले फोन गर्नुभयो भने आजको लागि फोन लाग्छ, किनभने 9868 को लाइनमा अलिकति समस्या देखा परेको छ, त्यो कारणले गर्दाखेरि मैले त्यो समस्याको समाधान गर्दैछु होइन, त्यसपछि फोन लाग्छ कि। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मैले भनिराखेको छु तपाईँले मिस कल चाहिँ नगर्नुहोला, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल नगर्नुहोस्। हामीले नम्बर जानकारी गराएकै छौँ, 9868309040 पनि अब ल अब चाहिँ यो नम्बरमा पनि फोन लाग्छ है, 9868 को लाइनमा पनि फोन लाग्छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। गुड आफ्टरनुन, नमस्कार, कहाँदेखि को बोल्नुभयो? खोटाङबाट श्रिया चामलिङ बोल्दै हुनुहुन्छ होइन? के छ श्रियाजी खोटाङतिरको हाल खबर?
2: हजुर खोटाङतिरको हाल खबर एकदम ठिकठाक छ भनौँ न, मौसम हल्का घाम लागिरहेछ। अनि तपाईँहरूकोतिर के छ?
1: ठिकठाक छ। खोटाङमा हामीलाई कुन रेडियोबाट सुन्नु भयो? रेडियो आफ्नो एफएमबाट सुन्नुभयो होइन?
2: हजुर
1: दाइ। अहिले तपाईँ कुन नम्बरमा फोन हान्नु भएको छ? लास्टमा 20 भएको। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, म अब 9868 को लाइनमा पनि अब फोन लाग्नेछ होइन, त्यो हामीले समस्याको समाधान गरिदिइसकेका छौँ। हुन्छ, आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ?
2: नमस्ते।
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? आशुजी एयरफोन निकालिदिनुहोस् है, लाउड स्पिकर बन्द गरिदिनुहोस् उसो भए, तपाईँको आवाज क्यार गरेको आवाज आयो तपाईँको मोबाइलमा। अब गरेको छैन भन्नुहुन्छ, आवाज घटाउन खोज्नुहुन्छ, आवाज घटाउने होइन नि, लाउड स्पिकर बन्द गर्ने हो है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, अब साथीहरूलाई सम्झिनुहोस्। आउनु भएको थियो साथी, उहाँको मोबाइल क्यार आवाज आयो होइन ब्याकग्राउन्डमा, त्यो एयरफोन कि त एयरफोन लगाएको हुनुपर्छ कि त साथीहरूले लाउड स्पिकर गरेको हुनुपर्छ, यो दुइटै नगर्नु होला म तपाईँलाई आग्रह गर्छु। 9868309040 अब भने तपाईँको फोन लाग्छ है, 9868309040। अर्को साथी नमस्कार हजुर।
3: नमस्ते दाई,
1: को बोल्नुभयो कहाँबाट?
3: भोजपुरबाट, एलिसा
1: बान्ताबाराई। एलिसा बान्ताबाराई भोजपुरबाट,
3: हजुर हाम्रोतिर प्रोग्राम सुनिँदैन, म लाली गुराँसबाट सुनिरहेको छु है।
1: ए लाली गुराँसबाट सुनिरहनु भएको छ,
3: हजुर भोजपुर एफएम बजेको छैन भन्नुपर्छ
1: भोजपुर एफएम रेडियो नै बन्द

0: छ होइन
1: हजुर
0: मैले सुरुमा जानकारी गराएको थिएँ त आज रेडियो भोजपुर विविध कारणवश कार्यक्रम भोजपुरबाट प्रसारण भएको छैन भनेर होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज एउटा गीत रोजाइमा परेको छ कसलाई सम्झिनुहुन्छ
1: फर्स्टमा त तपाईँ लगाएर यो गीतमा बारे धेरै सम्झना छ भयो भन्न चाहन्छु अनि साथीहरू सम्झिनु पर्दछ उद्यमन हुन्छ निष्कल चेल क्यान्सरलाई बिरामी रुटाउँछ उहाँलाई गेट हुन्छ नि चारै निको हुनलाई भन्न चाहन्छु टामलिङ नकुल करुणा राई अनि रविन राई रूपा राई पवित्र राई सम्झना रुम्बाङ सर मनकुमारी कान्छी कुलुङ लगाइदिएर प्रोग्राम सुनेर बस्नुहुने सबैको लागि
0: भन्नुभयो नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ अब धरती कुनको आकाश जुनकै हो भन्ने गीत तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो भाका तपाईँको लागि

0: योगी प्रसाद बाबा फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ रामजी खान र विष्णु माझीको आवाजलाई यहाँबाट प्रस्तुतिमा जोडिसकेका छौ विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ फेसबुक हाम्रो पात्रो नेपाली पात्रो लगायतका विभिन्न माध्यमहरूबाट कार्यक्रम सुन्दै हुनुहुन्छ आजबाट रेडियो झन्कारबाट पनि कार्यक्रम प्रसारण भइराखेको छ त्यहाँबाट सुन्दै गर्नुभएका र रेडियो मेनछ्यामबाट सुन्दै गर्नुभएका रेडियो मुक्ति बुटवलबाट सुन्दै गर्नुभएका सबै सबै साथीहरूलाई आजको लागि कार्यक्रम तपाईँहरूको लागि नयाँ हुन सक्छ होइन तसर्थ आज रोजाएको गीत हो तपाईँले फोन गर्न सक्नुहुन्छ 9868309040 यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभएको यहाँबाट सदीक्षा तामाङ धनकुटाबाट बोल्दै हुनुहुन्छ के छ सदीक्षाजी धनकुटातिरको हालखबर दिनभरि धुम्मा थियो अहिले घाम लागिराखेको छ होइन हुन्छ अलि टाटो आवाजमा बोल्नु होला तपाईँको आवाज सानो आइराखेको छ अनि यति बेला के गर्दै हुनुहुन्छ नि
1: त्यति बेला कार्यक्रम सुन्दै मकैमा औषधि लगाउँदैछु भन्नुपर्छ है
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो
1: आज त लालीग्रत पनि बज्यो हिजोतिर थिएन हिजो चाहिँ मेन
0: फ्यामिली रेडियो लालीग्रासबाट पनि आजबाट बजेको छ होइन
1: हजुर बजिरहेको छ
0: ल कार्यक्रममा आउनु भएको छ अनि आज कुन गीत र जयमा पार्नुहुन्छ सदीक्षाले
1: आज पुरानो भाका फुलमा मौरी डुल्ने बेलामा भन्ने सुन्नुपर्छ है
0: ल राजु परियार र दिपी घरतीको आवाजमा फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लागेको पिराती छुट्यो तोरी फुल्ने बेलामा होइन सदीक्षालाई पनि गाह्रो छ होइन कोदो रोप्दा लागेको पिराती तोरी फुल्ने बेलामा छुट्नुपर्छ होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
1: बस्ने भाका फर्स्ट त हजुर अनि रहनुहुने साथीलाई पनि मनोरञ्जन होला भन्न चाहन्छु
0: धन्यवाद
1: हुन्छ त्यसै गरी जति साथीहरू अहिले कार्यक्रम लोकसभा पनि सुनेर बसिराख्नु भएको छ सबै सबैलाई बस्ने भाका सुनेर हिँड्नु
0: भन्नु नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो सदीक्षा आउनु भएको थियो धनकोटाबाट उहाँसँग कुराकानी गरिसकेका छौ कार्यक्रम लोकसारथीमा यति बेला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट फोनसँग बोल्नुहोस् हजुर रेडियोसँग होइन है तेह्रथुमबाट बोल्नुभयो पहिला रेडियो बन्द गर्नुहोस् त अनि बल्ल तपाईँले राम्रोसँग बोल्न सक्नुहुन्छ तेह्रथुमको कुन ठाउँबाट तेह्रथुमको कुन ठाउँबाट हजुर मेनछ्यामबाट बोल्दै हुनुहुन्छ अनि कुन रेडियोबाट सुन्नुभयो रेडियो मेनछ्यामबाटै सुन्नुभयो कस्तो लागिराखेको छ कार्यक्रम रेडियो मेनछ्यामबाट सुन्न पाउँदा
2: हिजोदेखि मैले सुनेको
0: हो ए कस्तो लाग्यो त कार्यक्रम
2: एकदम भजन लाग्छ तर यो पछि
0: के भन्नुभयो हेलो टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको आवाज के भयो के भयो उहाँको आवाज तर यो पश्चिम के भन्न लाग्नु भएको थियो हामी पश्चिमबाट बोलिरहेछौँ रोल्पाबाट बोलिरहेछौँ होइन तसर्थ यो पश्चिमको लवज अलिकति गइ नै हाल्छ हाम्रो र तपाईँ पूर्वेलीहरूको संकेत गरेर अब पूर्वको लवज ल्याउनु पर्नेछ होइन र पूर्वेली गीत संगीतहरू सुन्नु पर्नेछ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
3: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट
3: प्युठानको स्वर्गद्वारी गइरीको जीवन साङ्गीतिक मगर भन्नुभएको
0: जीवन साङ्गीतिक मगर बोल्दै हुनुहुन्छ प्युठान गैरी गाउँबाट
3: हजुर
0: अनि के छ प्युठान गैरी गाउँतिरको हालखबर
3: एकदम राम्रो छ भन्नुपर्छ घाम लागेको छ चिसो भरिरहेछ
0: रमाइलो छ अनि स्वर्गद्वारीको त्यो डाँडामा हावा नचलेर के हुन्छ त होइन
3: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ एउटा गीत रोजाइमा परेको छ कोदो रोप्दा लागेको पिराती छुट्यो तोरी फुल्ने बेलामा भन्ने गीत रोजाइमा परेको छ कसलाई सम्झिनुहुन्छ
3: सम्झान्छु
0: धन्यवाद
3: त्यसै परिवार सम्झान्छु र नेत्र मौसम बालकृष्ण लगाएर सबैलाई साथीले सम्झाउने दिन जान्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँको नाम हो जीवन सांगीतिक मगर। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि कोदो रोप्दो लागेको पिराती छुट्यो तोरी फुल्ने बेलामा राख्छौ। नमस्कार हजुर।
4: हजुर भाइ नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
4: परिवर्तन गाउँपालिकाबाट सोनियावली।
0: सोनियावली परिवर्तनबाट, के छ परिवर्तनतिरको हालखबर सोनियाजी?
4: ठिकै छ दाई, गर्मी गरिरहेछ यतातिर। लिबाङतिर कस्तो छ?
0: लिबाङतिर पनि एकदम ठिकठाक छ। अनि के छ रोल्पा परिवर्तनतिर गर्मी बढेकै पानी पनि परिरहेछ?
4: पानी
0: परेको छैन होइन, पूर्वतिर त कता कता पानी धुम्मा धुम्मा गरेछ भन्ने कुरा सुनेको छु कि अरे होइन?
4: हजुर, यता पनि पानी त अब आवश्यक छ,
0: परेको चाहिँ छैन होइन? जति बेला पानी नै चाहिएको थिएन त्यति बेला पानी परिदिइहाल्यो होइन?
4: हजुर, आज भोलि छर्ने टाइम भए त मकै भर्खर रोपेको सुकिसकेको
0: नहुँदो। ठिक छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झना समर्पण राख्नुहुन्छ? एउटा गीत हामी बजाउँदैछौ।
4: हजुर, सर्वप्रथम त हजुरलाई अनि मलाई सोनिया ओली भनेर चिन्न नदिनु सम्झना।
0: नमस्ते। अब हामी सोनिया ओलीको रोजाइमा रहेको गीत सुन्छौ, ए सोनिया ओलीको समर्थनमा रहेको गीत, अनि जीवन सांगीतिक मगरले पनि समर्थन जनाउनु भएको थियो, सदीक्षाले रोजाईमा पार्नु भएको थियो। राजु परियार र देवी घरतीको आवाजलाई यहाँबाट स्थान दिन्छौ।

0: कोदो रोप्दा लागेको पिराती छोट्यो तोरी फुल्ने बेलामा यो गीतपछि फेरि पनि स्वागत छ। राजु परियार र देवी घरतीको आवाजमा यहाँबाट स्थान दिएका हौ। 98 68 39 40 मा फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नु भयो कहाँबाट? हरेश रोल्पाबाट, रेजिना पुनमा गरेर। के छ रेजिना हालखबर तपाईँको?
1: हालखबर ठिकै छ भनौँ के र, राम्रै छ, घाम लागिरहेछ। के छ तपाईँहरूको?
0: हाम्रो पनि एकदम ठिक ठाक छ। कार्यक्रममा आउनु भएको छ, के गर्दै हुनुहुन्छ रेजिनाले रोल्पामा, रोल्पा अरेसमा?
1: के पनि गर्दिनँ, गोठालो जाने, तपाईँहरूले सुने काम काज नै यस्तै छ भनौँ के रे।
0: हुन्छ, आज कुन गीत रुजाइमा पार्नुहुन्छ रेजिनाले? बधाई साई बधाई छ भन्ने गीत छ त होइन? बधाई साई बधाई छ भन्ने गीत बजाउनु पर्यो होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेका लागि तपाईँलाई विदा गर्छौ, तर त्योभन्दा अगाडि साथीहरूलाई सम्झिनु पर्यो क्यारे होइन? नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो रेजिना, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा। यति बेला अर्का सहभागी, नमस्कार हजुर।
2: नमस्कार भाइ,
0: को बोल्नुभयो कहाँबाट?
2: नवीन राई भोजपुरबाट।
0: भोजपुरबाट नवीन राई बोल्नुभयो, भोजपुर कुन ठाउँबाट? अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो मेन श्यामबाट सुन्दै हुनुहुन्छ होइन? उता रामप्रसाद राई गाउँपालिकातिर पनि रेडियो मेन श्याम बज्छ होइन? ल ठिक छ, कतिको राम्रोसँग सुन्न पाइरहनु भएको छ? भनेपछि तेह्रथुममै हुनुहुन्छ तपाईँ?
2: हजुर।
0: आज एउटा गीत रोजाइमा पारेको छ खेम सेन्चुरीको, कसलाई सम्झिनुहुन्छ? हुन्छ, नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। भोजपुरको मान्छे तेह्रथुमबाट फोन गर्नुभएको थियो, रेडियो मान्छे आम सुनेर हामीलाई फोन गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उहाँलाई। अर्को साथी हुनुहुन्छ 98 68 39 40 मा, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर।
3: हजुर, राजेन्द्र सहयात्री म पूर्वी पास्तरबाट।
0: पूर्वी पास्तरबाट राजेन्द्र सहयात्री?
3: हजुर, शेरमा।
0: ए राजेन्द्र सहयात्री शेर्पा?
3: हजुर, शेरमा।
0: शेरमा, शेरमा भनेको के हो, शर्मा जस्तै हो शेरमा?
3: होइन, लिम्बु।
0: ए लिम्बु, ओहो। अनि कुन रेडियोबाट सुन्नुभयो पास्तरमा हामीलाई?
3: अगाडि चाहिँ मैले रेडियो लाल व्यासबाट सुनिरहेको थिएँ, अहिले रेडियो मेन श्यामबाट सुनिरहेको
0: छु। ए रेडियो मेन श्याम राम्रो टिप छ कि रेडियो लाली गुराँस?
3: राम्रो राम्रो छ, दुइटै राम्रो टिप छ।
0: ए दुइटै राम्रै टिप छ होइन?
3: हजुर हजुर।
0: सुन्न चाहिँ कुनबाट सहज हुन्छ?
3: रेडियो लाली गुराँसबाटै सहज हुन्छ
0: हुन। ए रेडियो लाली गुराँसबाटै सहज हुन्छ होइन? हुन्छ, अब रेडियो मेन श्यामबाट पनि सुन्नुहोला, रेडियो लाली गुराँसबाट पनि सुन्नुहोला होइन? आजदेखि आजदेखि होइन हिजोदेखि, आजदेखि त रेडियो झन्कारमा थपिएको रेडियो झन्कार रामी साहबको रेडियो टिप्छ कि टिप्दैन उतातिर? ए ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिनुहुन्छ? एउटा गीत बजाउँदैछौ हामी।
3: हजुर, अघि एकजना साथीले रोजेर जानुभएको थियो, निकै राम्रो गीत मैले राम्रो छ जस्तो लाग्यो उहाँले रोज्दाखेरि।
0: अनि
3: हजुर सबसँग मिठो भएको थियो, अनि हजुर लगायत हाम्रो रेडियो सहकर्मी सम्पूर्णले भन्नुहोस् है। अनि रेडियो यो समयमा राजेन्द्र सहयात्री चिन्ने नचिन्ने सम्पूर्ण र रेडियो सुनेर बस्ने सम्पूर्णले भन्दै म बिदा गर्छु, बाई।
0: नमस्ते, अब हामी खेम सेन्चुरीको आवाजमा रहेको गीत रेजिनाको रोजाई, अनि हाम्रो तेह्रथुमबाट आउनु भएको साथीले सहमति जनाउनु भएको गीत पास्तरमा आउनु भएको साथीले पनि सहमति जनाउनु भएको गीत राख्छौ। गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: खेमसंसरी लगायतका कलाकार साथीहरूले आवाज दिनुभएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। यति बेला अर्को साथी हुनुहुन्छ 9868 6040 40 मा। आज रोजाएको गीत सँगै तपाईँको सम्झना समर्पण रहेको छ र गीत संगीतको बारेमा तपाईँको मनमा लागेका केही कुराहरू छन् भने तपाईँले भन्न पनि सक्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर। कहाँदेखि को बोल्नुभयो? नितु विश्वकर्मा। प्युठान कुन ठाउँबाट हजुर? झिमरुकबाट बोल्दै हुनुहुन्छ होइन? के छ झिमरुकतिरको हालखबर? यति बेला के गर्दै हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो?
1: रेडियो
0: जलजलाबाट सुन्नुभयो होइन? आज कुन गीत रोजाइमा पार्नुहुन्छ यहाँले? एउटा सुन्दर घर बनाउँला। एउटा सुन्दर घर बनाउँला शान्तिश्री परियारले गाउनु भएको होइन? हुन्छ, यो गीत भेटायौँ भने अवश्य पनि बजाउनेछौ। कसले सम्झिनुहुन्छ?
1: विशेष गरी हजुरले सम्झिनु चाहे अनि त्यो दिनसम्म भएको मित्रलाई साथीहरू भन्नुपर्दा निर्मला, सुनिता, विमला,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो नितु विश्वकर्मा। उहाँले एउटा सुन्दर घर बनाउँला भन्ने गीत रोजाइमा पार्नु भएको छ। उक्त गीत भेटायौँ भने हामी अवश्य पनि बजाउनेछौँ, भेटाउनौ भने अर्को साथीलाई गीत रोज्न लगाउनेछौँ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर भन्दै थिए। फोन गरिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। फोन बोल्नको लागि गरिन्छ, काट्नको लागि त कहाँ गरिन्छ र होइन? तसर्थ 9868 6040 40 मा। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? रमा बुढाथोकी धानकोटा चौबिसेबाट। अनि रमाको के छ हालखबर? एकदम ठिक छ। रमाले कतिको रमाइलो गर्नुहुन्छ त? त्यही त नि, रमाइलो त गर्नु परेको, रोइरहेको त कामै छैन होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। रमाले आज के छ हाम्रो गीत भेट्यो एउटा सुन्दर घर बनाउँछु भन्ने, ल भेटिएको छ अरे। रमाले अब साथीहरूलाई मात्रै सम्झिन पाउनुभयो।
1: फर्स्टमा हजुर हाम्रो प्राविधिक साथीलाई पनि सङ सुनेर इन्ट्री गर्नुहोला भन्न चाहन्छु।
0: धन्यवाद।
1: अनि चारी छोरी सृष्टि छेत्री अनि विनोद छेत्री जति पनि साथीहरूले मेरा मजाको थियो भनेर चाहिँ त्यहाँदेखि सम्पूर्णलाई सङ सुनेर इन्ट्री गर्नुहोला भन्दै सोचिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले सहमति जनाइसक्नु भएको छ। रमा बुढाथोकी आउनु भएको थियो। अर्को साथी नमस्कार हजुर।
2: नमस्कार, गुप्तापुन राई।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
2: खोटाङबाट अञ्जन राई।
0: अञ्जन राई, खोटाङ कुन ठाउँबाट?
2: खोटाङबाट पोखरी दुईबाट दाई।
0: अनि कुन रेडियोबाट सुन्नुभयो अञ्जनले?
2: रेडियो त सुन्नु छैन, त्यही पनि कार्यक्रम आउँदैछ भनेर ढुङ्गाको दाई मेन बाजे दाईले जानकारी गराइदिनु भएको थियो अनि फोन गरेको दाई।
0: कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा जानकारी छ कि छैन?
2: खोइ साथीसँग भिन्नुपर्छ भनेर भन्नुहुँदै थियो, हो कि होइन?
0: ल अब चाहिँ आज चाहिँ आइहाल्नु भएछ, अब चाहिँ कार्यक्रम सुन्ने प्रयास गर्नु पर्यो है। जानकारी गराएको भरमा हामीले त्यति सहभागिता बनाउँदैनौ है, यो कुरा म तपाईँलाई आग्रह गरे। खोटाङमा रेडियो आफ्नो एफएमबाट सुन्न सकिन्छ, रेडियो मेन्सियामबाट पनि कार्यक्रम सुन्न सकिन्छ, आजबाट रेडियो झन्कारबाट पनि थपिएको छ होइन? त्यतिका धेरै रेडियोहरू छन्, तपाईँले सुन्नुहोला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
2: खसमा त दादा हजुरलाई अनि रेडियो अरू फ्यामिलीलाई अनि कार्यक्रम आउँदैछ भन्ने भनेर जानकारी गराइदिनु हुने मेन दाजु भाइलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु। अनि मेरो प्रिय मनमुटुको साथी मिलन चमक पनि अनि खोटाङतिरै हुनुहुन्छ जीवन प्रमलिङ राईलाई पनि धेरै धेरै मिस गरिरहेको भन्न चाहन्छु। अनि
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते, टेलिफोन सम्पर्कमा भन्न चाहन्छु, एउटा नाम लिने अनि सम्झना समर्पण गर्न गर्छु भन्न चाहन्छु, भन्न थाल्नुभयो भने त धेरै लामो हुन्छ। त्यसैले सरस्वती साथीहरूको नाम अब सम्झना समर्पण गर्ने साथीहरूलाई म के भन्छु भने सरस्वती साथीहरूको नाम लिनुहोस्, सबै साथीहरूको नाम लिनुहोस्, त्यसपछि बल्ल एकमुष्टमा सम्झना समर्पण गर्न चाहन्छु भन्नुहोस् होइन, नत्र एउटालाई भन्दै सम्झना समर्पण गर्न चाहन्छु भन्नुभयो भने त धेरै लामो समय हुन्छ र धेरै श्रोताहरूलाई हामी सहभागिता बनाउन सक्दैनौं। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला गीत राख्छौं, गीत प्रसिद्ध बाहेकमा आजमा फेरि आउँछौं यो गीत तपाईँको लागि।

0: यो गीतमा चाहिँ तपाईँहरूलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथीमा छौं र 51 मिनट गइसकेको छ। अब हामी छोटो छोटो कुराकानी गर्छौं तपाईँहरूसँग। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: यता भोजपुरदेखि रातोपटल बोल्दैछु, भन्नुपर्छ अन्तिमतिर पो आइपुगेछ।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: रेडियो मेन फेमबाट सुन्दैछ।
0: लाज कुन गीत रोजाइमा पार्नुहुन्छ? नरौ निर्माया संसार यस्तै छ, संसार यस्तै छ गीत भन्ने हुन्छ। साथीहरूलाई सम्झिनु, छोटोमा सम्झिनु अरे, आज दुईजना साथीलाई लिनु छ।
1: हुन्छ, मलाई चिन्नुहुन्न, रेडियो सुनेर बस्ने सबैलाई भन्दै जान्छु। नमस्ते।
0: नमस्ते। राजु कटुवाल भोजपुरबाट आउनु भएको थियो, रेडियो मेन्से आमबाट सुन्दै हामीलाई फोन गर्नु भएको थियो। पालो तपाईँको हो, अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। साथीहरूलाई सम्झिनुहोस् है। त
2: फर्स्ट अफ अल हजुरलाई
0: धन्यवाद।
2: सरस्वतीमा बस्नुहुन्छ हुनुहुन्छ उहाँले पनि सम्झिँदै, लोकसरती सुनेर बस्ने साथीहरूले पनि सम्झिँदै, म मनिषा आर्ची भनेर सुन्ने नसुने साथीहरूले पनि सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। अन्तिम साथी 9868340 40 नमस्कार हजुर। नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
3: झापा दमकबाट चन्द्र बस्नेत हजुर।
0: चन्द्र बस्नेत, कुन माध्यमबाट हामीलाई सुन्नुभयो झापा दमकमा?
3: हजुर, अहिले मैले कुनै माध्यममा सुनेको छैन, आज
0: आउनु भएको थियो। सुनेको छैन भन्ने साथीहरूलाई हामी सहभागिता बनाउँदैनौँ, यो कुरा म तपाईँलाई जानकारी गराए। कुनै न कुनै माध्यमबाट सुनेको हुनुपर्छ है। हामी यति बेला स्टुडियोको घडीमा 53 गइसकेको छ। अब एकजना साथीको सम्झना समर्पण त लिनु पर्यो। नमस्कार हजुर।
4: हेलो दर्शन, नमस्ते।
0: नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? अनि कुन रेडियोबाट सुन्नुभयो? ल, कार्यक्रममा आउनु भएको छ, अन्तिममा छ, हामी साथीहरूलाई सम्झिनुहोस् है। त
4: हुन्छ, जति पनि साथीहरूले मलाई युगेनी याङ्गिन
0: हुन्छ, अहिलेको लागि विदा गर्छौँ। हुन्छ, आजको लागि कार्यक्रमको लागि भनेर छुट्याइएको निर्धारित समय सकिएको छ, अर्थात् सकिन लागेको छ। आजको लागि कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दभावहरू व्यक्त गर्दछु। र कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ, आज कार्यक्रम सुन्नुभयो, कार्यक्रम कस्तो लाग्यो, राम्रो लाग्यो कि राम्रो लागेन, मन पर्यो भनेर मन पर्यो भन्नुहोला, मन परेन भने केही कमी कमजोरी छ भने त्यो पनि भन्नुहोला। मेरो आफ्नै मोबाइल नम्बर हो 98644 1729 मा फोन गरेर मसँग जोडिन सक्नुहुन्छ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

यो सबै गल्ती मैबाट भएको। यो गर त्यो नगर सधैँ आफ्नो इसारामा हिँडाउन खोजे, तर तिम्रो मायालाई कहिले बुझ्न सकिन। सधैँ इन्टरफेयर मात्र गर्न खोजे। के मलाई एउटा अन्तिम मौका दिन सक्छौ?

0: 94.2 समुदायको आवाज
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9917-15-089, 9864-0-33-85।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज।
1: अनुजी, हजुरको बिजनेस लस भएदेखि हजुरले आफ्नो प्रपर्टी बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौँ। आफ्टर ओपनिङ दिस टेन्डर, एभ्री वान नोज द्याट हाइएस्ट पेमेन्ट ह्याज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट। And congrats to entire team on today tender opening program. All the property will be hand over to him, and I say everyone, sorry. La, yeh sign karnus ra tapai ko property ghar baik. Aaj ko din dekhi, waha kaun sa?

हेलो म्याम, नमस्ते। म अनुजीको वकिल बोल्दैछु। उहाँले आफ्नो नाममा रहेको प्रपर्टी हजुरको नाममा हकदाबी गरिदिनु भएको, त्यो चाहिँ पारित भएको छ।

0: दर्शकबिन नमस्कार, तपाईँले हेर्दै हुनुहुन्छ सानी माया टिभी। पछिल्लो समय निकै नै चर्चित विवाहित गायिका एलिना सुहानको यतिखेर भने सामाजिक सञ्जालमा निकै विवाहमा परिणत भएको एक वर्ष नपुग्दै अहिले उनका श्रीमान र श्रीमती अलग अलग भएको अहिले एक महिना भएको छ। उनी विदेशबाट अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग अहिले विदेशमा केही समय बसेर नेपाल आए समय पछि अहिले भने सामाजिक सञ्जालमा निकै एलिनाको डिभोर्सको खबरले माहौल तात्तिरहेको छ। अहिले एलिनाको के साँच्चै डिभोर्स भएको हो र एलिनाको डिभोर्सको बारे र एलिनाको अहिलेको चर्चा परिचर्चाको यही जानकारी रिपोर्ट हामीले तपाईँलाई दिन गइरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म साथ दिउँला। यदि च्यानलमा नै छ भने हामीले च्यानल सानी माया टिभीलाई सब्सक्राइब गरी बेल आइकन जरुर प्रेस गरिदिउँला, ताकि हामीले प्राप्त गरेका यस्तै यस्तै खालका नयाँ नयाँ म्युजिक भिडियो र अपकमिङ सङको रिलेटेड जानकारीहरू सबैभन्दा पहिला तपाईँहरूको मोबाइल सेटहरूमा सजिलैसँग उपलब्ध हुने नै छन्। दर्शकबिन अब कुरा गरौँ, पछिल्लो समय एलिना चौहानको कथा कहाँबाट सुरु भयो भनेदेखि, र एलिना चौहान ज्योति मगर एउटै महोत्सवमा पोखरा हिँडिरहेकी थिए। दिदी बहिनी जस्तै, दिदी जस्तै मानेर एलिना चौहानले ज्योति मगरलाई आफ्नो मनको सबै आफ्नो श्रीमानसँग कुटपिट र झै झगडा लगायतका विभिन्न कुराहरू आरोप ज्योति मगरलाई सुनाएकी थिए। ज्योति मगरले सहन नसकेर ज्योति मगरले उनले गरेका कुराहरू सबै सामाजिक सञ्जालमा स्टार्टक राख्दै उनी भावुक स्टार्टक लेख्दै गम्भीर लेखेर अनि गायिकाको नाम र चर्चित गायिका हुन् तर त्यो भनेर नाम सोचिएको थिएन। र दर्शकमाझ अब तिनै हुन् अहिलेकी गायिका एलिना चौहान, ज्योति विवाहमा एक वर्ष नपुग्दै अहिले डिभोर्सको खबरले सामाजिक सञ्जाल तातिरहेको छ। यो ज्योति मगरले स्टार्टक हालेका थिए केही समय अगाडिदेखि, र त्यो पोस्ट एउटा हेर्नु पर्दाखेरि र त्यही पोस्टमा ज्योति मगर र बर्दी पगेनी र एलिना चौहान सँगै स्टेजमा कार्यक्रमको लागि धाइरहेका थिए, र बर्दी पगेनीले चाहिँ त्यो पोस्टरलाई पछि डिलिट गरेपछि र त्यही समयभन्दा केही पछि ज्योति मगरले पनि त्यही स्टार्टअप डिलिट गरेकी हुन्। र सामाजिक सञ्जालमा त्यही हो चर्चा आएको तिनको डिभोर्सको खबर, र अफिसियल रूपमा अफिसियल यो विष्णु सापकोटा र एलिना चौहान मिडिया मार्फत मिडिया सम्म आएर उनले आफ्नो वास्तविक के हो भन्ने कुराहरू खुलासा गरेका छैनन्। र त्यो वास्तविक के हो, के साँच्चै डिभोर्स होला र अब दर्शकलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। एलिना चौहान र विष्णु सापकोटाको त्यो अफिसियल जानकारी त उहाँले बताएपछि मात्र हामीले बताइने हो दर्शकबिन। अहिले भने हामी
1: तपाईँलाई
2: ए नानी, कता हिँड्यौ छाता उडेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826060991, 9704074042437।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नागकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला साँझको छ बजेको छ।
0: इट्स 6 PM।
2: राम सहापत काठमाडौँ।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: प्रधानमन्त्री बालेन शाह संसदमा नआएपछि बैठक तनावपूर्ण, प्रतिपक्षद्वारा सदनमै मुर्दावादको नाराबाजी, अवरोधका बीच दुईवटा निर्वाचन सम्बन्धी विधेयक बहुमतले स्वीकृत, आगामी मंगलबारसम्मलाई बैठक स्थगित,
0: संविधान संशोधनको बहसपत्र तयार पार्न राजनैतिक दल र विज्ञसँग परामर्श, कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, सड़क ऊर्जा र पर्यटनलाई मुख्य प्राथमिकता, लुम्बिनीमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू, उत्पादन र रोजगारी केन्द्रित बजेटको तयारी,
1: आगमन विभागमा डिजिटल टाइम कार्ड कार्यान्वयन, क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक र डिजिटल भुक्तानी गर्न सकिने, त्रिविका हरेक क्याम्पसमा आगामी वर्षभित्र स्मार्ट कक्षा सञ्चालन गरिने, सगरमाथामा आरोहीहरूको लर्को एकै दिन 270 बढी चुचुरोमा पुग्न सफल,
0: भारतको झारखण्डमा प्रतिबन्धित संगठनका 27 माओवादीद्वारा आत्मसमर्पण, अमेरिकामा जन्मजात नागरिकले मात्रै उच्च पद पाउने विधेयकको बहस शुरू, संसदमा नयाँ संवैधानिक संशोधन प्रस्ताव, इरानमाथिको आक्रमण रोक्ने निर्णयप्रति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहू बीच मतभेद,
1: र साफ महिला च्याम्पियनशीपका लागि नेपाली फुटबल टोलीको विदाई, मे 26 भूटानसँग पहिलो खेल खेल्ने, लिग टूमा नेपालले भोलि शीर्ष स्थानको अमेरिकासँग भिड्ने, आईपीएलमा चेन्नाईलाई प्ले अफमा टिक्नै पर्ने दबाव, आज गुजरातको सामना गर्दै

0: यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भई पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं तनावपूर्ण संसद बैठक सम्बन्धी खबरबाट विपक्षी दलहरूको विरोध र चर्को नाराबाजीका कारण आज प्रतिनिधि सभा बैठक निकै तनावपूर्ण बनेको छ नियमावलीको बाध्यात्मक व्यवस्था अनुसार संसदमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालन शाहले अस्वीकार गरेको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका हुन् प्रधानमन्त्रीको खोजी गर्दै निरन्तर विरोधमा उत्रिएका विपक्षी दलहरूले आज सरकार विरूद्ध संसदमै मुर्दावादको नाराबाजीसहित बिल घेराउ गरेपछि सदन तनावपूर्ण बन्यो विपक्षी दलहरूको लगातारको अवरोधका कारण प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएपछि सभामुख डोलप्रसाद अर्याल आफै प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भइदिन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीले व्यस्तताका कारण आगामी हप्ता समय दिन हप्तासम्म समय दिन नसक्ने र पछि कुनै उपयुक्त समयमा मात्रै आएर जवाब दिने अडान लिनुभयो त्यस लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तत्काल संसदको सामना गर्न तयार नरहेको ब्रिफिङ दलका प्रमुख सचेतक र सचेतकहरूलाई गराउनुभयो प्रधानमन्त्रीको यस्तो जवाफपछि थप आक्रोशित बनेका विपक्षी सांसदहरूले दोस्रो बैठक शुरू हुनासाथ बेल घेरेर नाराबाजी शुरू गरेका हुन् विपक्षी दलहरूको चर्को विरोध र नाराबाजी जारी रहेकै बीच सभामुख अर्यालले सदनको कार्यवाहीलाई पेलेरै अगाडि बढाउनुभयो तनावका बीच सभामुख अर्यालले दुईवटा संशोधन विधेयकलाई बहुमतले स्वीकृत भएको घोषणा समेत गर्नुभयो
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु
4: विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालन शाहलाई प्रतिनिधि सभामा आज उपस्थित गराउने पटक पटक प्रयास गरे पनि त्यो प्रयास असफल भयो प्रधानमन्त्री शाहले आफू सिंहदरबारभित्रै भएर पनि संसद बैठकमा उपस्थित नभई आफ्नो तर्फबाट गर्नुपर्ने काम मन्त्रीहरूलाई जिम्मा लगाइरहेको अवस्था छ प्रधानमन्त्रीको अनुपस्थितिका कारण आजको प्रतिनिधि सभा बैठकमा उहाँका तर्फबाट निर्णयार्थ प्रस्तुत गर्नुपर्ने दुईवटा विधेयक कानून मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको थियो यसअघि प्रतिपक्षीहरूको विरोधका बीच नीति तथा कार्यक्रममाथि प्रश्नको जवाब दिने काम पनि प्रधानमन्त्री बालनको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गर्नुभएको हो सभामुख अर्याल निकट स्रोतले बताए अनुसार आजै दुईपटक सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेट गर्नुभयो प्रतिनिधि सभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ
2: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनैतिक दलका नेता तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ प्रधानमन्त्री बालन शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुझाव संकलनका लागि बैठक राखेको हो बैठकमा सत्ता नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटी नेकपाका माधव सापकोटा जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रिय मुक्ति पार्टीका केशव झा लगायत विभिन्न दलका नेता तथा विज्ञहरूको सहभागिता रहेको छ विधान संशोधनको बहसपत्रलाई पूर्णता दिन सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग गहन छलफल र सुझाव संकलन कार्यलाई अघि बढ़ाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ
4: कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश गरिएको छ प्रदेश प्रमुख परशुराम खापुङले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो नीति तथा कार्यक्रममा प्रदेशभर सड़क सञ्जाल विस्तार सामुदायिक विद्यालयमा रूप टप सोलर प्लान्ट जडान र सबै नागरिकमा विद्युत पहुँच पुर्याउने लक्ष्य राखिएको छ यस्तै पर्यटन प्रवर्धनका लागि आगामी साउनदेखि दुई वर्षसम्म कोशी प्रदेश भ्रमण वर्ष मनाउने घोषणा गरिएको छ भने वन क्षेत्रतर्फ दुर्लभ रेड पाण्डा संरक्षणका लागि प्रजनन केन्द्र स्थापना गर्ने योजना अगाडि सारिएको छ।
2: यता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन रोजगारी पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखी तर्जमा गर्ने भएको छ। प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोतका बीच परिणाममुखी बजेट ल्याइने बताउनु भएको छ। समृद्ध लुम्बिनी सुखी नागरिकको सोच सहित आउने बजेटले चालू खर्च नियन्त्रण गर्ने र युवा लक्षित स्टार्टअप मार्फत रोजगारी सृजना गर्ने नीति लिएको छ। यस्तै सड़क विस्तार र इथाने बालीको संरक्षण र बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षणको वार्षिक प्रतिवेदन समेत पेश गर्नुभएको छ।
4: नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ। भोलिको बैठकले पार्टीका शीर्ष नेताको कार्य विभाजन प्रस्ताव पारित गर्ने तयारी गरेको छ। यसअघि गत सोमबार बसेको सचिवालय बैठकमा कार्य विभाजनको प्रस्ताव पेश भए पनि नेताहरूको सम्बोधनमै समय सकिएकाले थप निर्णय हुन सकेको थिएन। भोलिको बैठकले प्रस्तावित कार्ययोजनालाई अन्तिम रूप दिई पारित गर्ने नेकपा एमाले जनाएको छ। प्रस्तावित कार्ययोजना अनुसार उपाध्यक्ष महासचिव र उपमहासचिवलाई विभागीय जिम्मेवारी र सचिवलाई भूगोलको इन्चार्ज तोकिनेछ। हामीसँग खबर अझै बाँकी नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: डान्सर को खरीद में क्याशबैक तथा श्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कल सँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: New five.
4: विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब बाँकी खबर। अध्यागमन विभागले सेवा प्रभावलाई थप चुस्त र पारदर्शी बनाउन आजदेखि डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। विभागमा आज आयोजित कार्यक्रमका बीच यो नयाँ प्रणालीको शुरूआत गरिएको हो। सरकारले गत चैत 13 गते सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सय बुधे कार्यक्रमको नीति अनुरूप यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताउनु भएको छ। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले विभागका प्रत्येक शाखा र प्रत्यक्षालयमा राखिएका क्यूआर कोड स्क्यान गरेर वा विभागको वेबसाइट मार्फत आफ्नो आवेदन कुन चरणमा पुगेको छ भने रियल टाइममै ट्र्याक गर्न सकिनेछ। यो कार्ड लागू भएसँगै सेवाग्राहीले आफ्नो काम सम्पन्न हुन लाग्ने अनुमानित समय थाहा पाउनका साथै डिजिटल माध्यमबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्।
7: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षभित्र आफ्ना सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय र चिनिया कम्पनी म्याक सबको सहयोगमा विश्वविद्यालयले यो प्रविधि भित्राउन लागेको हो। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षा शास्त्र केन्द्र विभागमा आज पहिलो स्मार्ट कक्षाको उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्रसारीले कक्षा कोठाको परम्परागत र एकहोरो पढ़ाउने शैलीलाई परिवर्तन गरी पठन पाठनलाई अन्तर्क्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताउनुभयो।
6: सरकारले खुला प्रतिस्पर्धा मार्फत विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै आयोगको एक अध्यक्ष र 4 सदस्यीय पदका लागि योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो। मन्त्रालयका अनुसार माग गरिएका 4 जना सदस्य मध्ये एक पद महिलाका लागि सुरक्षित गरिएको छ। इच्छुक र योग्य उम्मेद्वारले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय नयाँ महाशाखामा आवेदन बुझाइसक्नुपर्नेछ।
7: वसन्त ऋतुको जारी आरोहण अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा बुधबार एकै दिन 270 जना भन्दा बढ़ी आरोहीले सफलतापूर्वक पाइला टेकेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक हो। संघका महासचिव ऋषि राम भण्डारीले आज विज्ञप्ति जारी गर्दै यो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण र उत्साहजनक क्षण भएको बताउनुभयो। यसपटकको आरोहणका लागि नेपालका कामी रिता शेर्पा ले 32 पटक र महिलातर्फ संखुवा सवाकी लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नो विधामा नयाँ कीर्तिमान थप्नु भएको छ। यस वर्षको वसन्त ऋतुमा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि 500 भन्दा बढ़ी आरोहीले अनुमति पत्र परमिट लिएका छन्।
6: पप्पू कन्स्ट्रक्सन प्रणालीका संचालक सुमित रौनियार विरूद्ध पर्सा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको एक साता भइसक्दा पनि पक्राउ पर्न सकेका छैनन्। व्यापारिक लेनदेन र बिगो सम्बन्धी मुद्दामा दोषी ठहर भई 2 वर्ष कैद सजाय तोकिएका रौनियारलाई पक्राउ गर्न अदालतले आदेश दिएको एक साता बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको हो। निर्माण सामग्रीको 1,15,00,000 रूपियाँ बढ़ी रकम भुक्तानी नगरेको भन्दै प्रमोद निर्माण सेवाका संचालक मनोज पटेलले दायर गरेको

भई दुई वर्ष कैद सजाय तोकिएका रौनियारलाई पक्राउ गर्न अदालतले आदेश दिएको एक सता बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको हो। निर्माण सामग्रीको 1,15,00,000 रूपियाँ बढ़ी रकम भुक्तानी नगरेको भन्दै प्रमोद निर्माण सेवाका संचालक मनोज पटेलले दायर गरेको

0: FM 94.2 समुदायको आवाज
1: डिभिजन वन कार्यालय तनहुँको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98058000700,
3: 98460403044।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 98563 63 98560 69 17 र 98560 68 67।

दमौली डायरीमा म मन्दिरा चेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। दमौलीमा सडक पार्किङ निषेध, प्रेसमाथिको दमन स्वीकार्य नभएको तनहुका पत्रकारको भनाई, तनहुका पत्रकारद्वारा हस्ताक्षर सङ्कलन। तीन जिल्लामा वैकल्पिक व्यवस्थाबाट विद्युत सुचारु, र इजरायलमा नेतन्याहुमाथि राम्रो व्यवहार भइरहेको छैन ट्रम्प।

अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग पुनः निर्माणपछि तनहुँको सदरमुकाम दमौली बजारको सडक संरचना फराकिलो र व्यवस्थित देखिए पनि सडकमै गरिने अव्यवस्थित पार्किङले गर्दा पैदल यात्री र सवारी चालकहरूले शास्ति खेप्दै आएका छन्। मुख्य बजार क्षेत्र चोक र फुटपाथ नजिकै सवारी साधन रोकिने प्रविधिले हिँडडुल असहज बनाउनुका साथै दुर्घटनाको जोखिम बढाएपछि ब्यास नगरपालिकाले जेठ 10 गतेदेखि लागू हुने गरी नयाँ ट्राफिक व्यवस्थापनको नियम सार्वजनिक गरेको हो। नगर प्रमुख वैकुण्ठ नेउपानेको संयोजकत्वमा सरकारवाला निकाय, सडक आयोजना, ट्राफिक प्रहरी, उद्योग वाणिज्य सङ्घ र यातायात व्यवसायीहरूको संयुक्त बैठकले जेठ 10 गतेदेखि 15 दिनसम्म परीक्षणका रूपमा नयाँ व्यवस्था लागू गर्ने सर्वसम्मत निर्णय गरेको हो। नयाँ व्यवस्था अनुसार ब्यास नगरपालिका कोडा नम्बर 2, 3 र 4 सिमानाभित्र पर्ने पृथ्वी राजमार्ग सफा सडक सर्भिस लेन समेतमा दुवैतर्फ सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। विकल्पका रूपमा शाखा सडक चोक र अनसन चौतारी क्षेत्रमा निशुल्क पार्किङको व्यवस्था मिलाइएको छ। मुख्य बजार क्षेत्रको अस्तव्यस्तता हटाउन नगरपालिकाले बजार क्षेत्रका विभिन्न सडकहरूमा एकतर्फी वान वे आवागमन प्रणाली लागू गर्ने भएको छ। जस अनुसार वडा नम्बर 2 पृथ्वी राजमार्गबाट ग्रिन सिटी टोल हुँदै भेटघाट चोक जाने मार्ग, वडा नम्बर 3 पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षि चोक जाने मार्ग, पुरानो बैङ्क लाइन न्युरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्ग निक्लने सडक चारफाङ्ग्रे गाडीका लागि मात्र र प्रहरी कार्यालयको दक्षिण पश्चिम चोकबाट पृथ्वी राजमार्ग दुर्गा मन्दिरतर्फ निस्कने सडकमा एकतर्फी मात्र प्रवेश दिइनेछ। यी एकतर्फी सडकहरूमा कुनै पनि सवारी साधन पार्किङ गर्न पाइने छैन। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले बजारको सुरक्षा र पैदल यात्रीको सहजताका लागि यो कदम चालिएको बताउनुभयो। लम्सालले भन्नुभयो, सडकमा जथाभाविक पार्किङ नहोस् र बजार क्षेत्र व्यवस्थित बनोस् भनेर नै ब्यास 1 करङकाठमा बस पार्क निर्माण गरी आवश्यक भौतिक पूर्वाधार तयार पारिसकिएको व्यवस्थापन गर्न कठिन छैन। प्रमुख प्रशासकीय अधिकृत लम्सालका अनुसार अबदेखि बाँकी रहेका सबै बस, माइक्रो, जीप, ट्याक्सी र अटोहरू अनिवार्य रूपमा करङकाठ बस पार्कमा लैजानुपर्नेछ। राजमार्गको सर्भिस लेनमा मोटरसाइकल लगायतका 2 पाङ्ग्रे सवारी साधन समेत पार्किङ गर्न पाइने छैन। करङकाठ बस पार्कमा बत्ती, खानेपानी र शौचालयको व्यवस्थापन नगरपालिकाले गर्नेछ भने टिकट काउन्टरका लागि भवनको कोठा समेत उपलब्ध गराइनेछ। नयाँ नियम अनुसार विभिन्न रुटका सवारी साधनहरूका लागि क्यु प्रणाली र यात्रु चढाउने तथा ओह्राल्ने समय समेत तोकिएको छ। भोलेटार चोक, ट्राफिक चोक, ब्यास 3 साँगे चोक, भित्री बजार, न्युरोड र माछापुछ्रे बैङ्क अगाडि र गणेशमान चोकमा विभिन्न गन्तव्यतर्फ चल्ने ठुला तथा साना सवारी साधनलाई मात्र 1-1 क्यु थाप्न दिइनेछ र बाँकी सवारीलाई बस पार्क पठाइनेछ। बजार क्षेत्रमा यात्रु चढाउन र ओह्राल्नका लागि बढीमा 2-5 मिनटसम्मको मात्र समय निर्धारण गरिएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले अव्यवस्थित पार्किङले नगरको सौन्दर्य मात्र नभई सर्वसाधारणको आवत जावतको अधिकारमै असर परेकाले सवारी व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताउनुभयो। नगरपालिकाले बजार क्षेत्रका कतिपय व्यवसायीहरूले सडक पेटी, फुटपाथमा सामान राखी बिक्री गर्ने गरेको पाइएकोले त्यस्ता सामानहरू पूर्ण रूपमा हटाउन र पैदल यात्रीका लागि पेटी खुल्ला राख्न समेत निर्देशन दिएको छ। बजार क्षेत्रको निगरानीका लागि हाल भएका सिसिटिभी क्यामेराहरूको मर्मत गर्ने, आवश्यक स्थानमा नयाँ क्यामेरा थप्ने र जेब्रा क्रसिङ तथा फुटपाथ व्यवस्थापनको काम जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा अघि बढाइने नगरपालिकाले जनाएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध नेपाल सरकारको पछिल्लो कदम तत्काल सचिनुपर्ने माग राख्दै तनहुँका पत्रकारले हस्ताक्षर सङ्कलन गरी विरोध जनाएका छन्। नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा आयोजित कोण सभामा बोल्दै तनहुँका पत्रकारहरूले बालेन सरकारले निजी सञ्चार माध्यममाथि लगाएको अङ्कुश कुनै पनि अवस्थामा मान्य नहुने बताएका हुन्। मुलुकको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरीतको कार्यमा स्वयं बालेन सरकार अग्रसर रहेको प्रति पत्रकारहरूले विरोध जनाएका हुन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएर राज्यले आफ्नो निरङ्कुश सत्ता टिकाउने योजना बनाएको अनुभूति भएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा निवर्तमान अध्यक्ष
उज्जवल पौडेल र पूर्व अध्यक्ष डम्बर अधिकारीले बताए। राजाको कालखण्डमा समेत नगरेको दमन अहिलेको सरकारले गरेको प्रति नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले कडा आन्दोलनको कार्यक्रम अघि सार्नुपर्नेमा उनीहरूले जोड दिए। वर्तमान सरकारले निजी सञ्चार माध्यममाथि लगाएको हस्तक्षेपको विरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गराउन

0: फोन 0655635319 98560273319।
1: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: किन आँखा मिचेको मिचै गरेको?
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000-12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000-16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
13: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
12: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
13: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
12: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
14: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
15: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
16: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
15: अनि त्यो कहाँ पाइन्छ त?
16: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
17: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
17: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
16: 9856043234।
18: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
19: दमौली FM 94.2 समुदायको आवाज।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: म्युजिक नेपाल।
4: मेरी आमा म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: FM 94.2 समुदाय को आवाज
1: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्? अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्,
3: The confirmed case is raising fears that the Ebola outbreak.
2: नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 वटाभन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लङ्घन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली सङ्घसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्तिवार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी सञ्चार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम सुरु भएता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको स्पष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरुद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
4: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
5: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
1: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कारवाही अगाडि बढाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै दोहोरियो। सुरुमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
6: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले लोकतन्त्र यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
7: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखी मैले चाहिँ थाहा पाएको छैन, उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नि अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु।
1: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
8: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरुरी रहेको बताइन्।
9: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एक पटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छन्। त्यहाँ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
1: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औँल्याए।
10: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि उल्लेख गरेको छ।
1: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौँ।
11: उहाँको खास सभामुखजीको खास जवाफ थिएन त्यसमा, उहाँको प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले यहाँको सबै गतिविधि र यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराएँ र तर म जुन आउँछु सम्झ गर्नु हो तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नु होइन, छिटै आउनु मात्र भन्नुभयो अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटो आउने भन्ने त्यसो होइन होला, अर्को सभा नियमावली त सदन चल्दैको होला, महिनाको पहिलो हप्ताभित्र आउनुपर्छ भन्ने होइन, यो नियमावली अनुसार जानुपर्ने होला, त्यसरी एक दिन आउँछु एकचोटि आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने, आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरका लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको सभामुखी यसमा मनमा लिनु पऱ्यो, उहाँ कन्फिडेन्स हुनु हुन्थेन हातमा लाग्छ, प्रधानमन्त्रीले उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
12: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज जस्तो,
11: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, होइन हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन, हामी संसद सुधार होस्, जनताका आवाजहरू जनताका समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाब दिए गरौँ, संविधान र लोकतन्त्रलाई चाहिँ कायम कानुन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्दै जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
12: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँहरूको जिकिर छ, लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
11: कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस अर्थमन्त्री पनि हुन्छ, यो नियमावलीको तयार यो नियमावली हुन्छ यसो गरेको हुन्छ, यद्यपि संसारमा कोही पनि मिथमा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री नभएर मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन, मनमोहनले भन्नु छ, केपीले भन्नु छ, दिल्ली प्रसाद कोइरालाले हस्पिटलको बेलबाट भए पनि उहाँले चाहिँ जवाब दिनुभएको छ, अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो मन्त्री चाहिँ जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो, अनि आज त्यही नियमावलीको 56 चाहिँ यो थिएँ, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ, अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन, आज आउनु पर्ने आज जे 7 गते पहिलो हप्ताको अन्तिम दिन हो, आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय आर्थिक समय चाहिँ हुँदैन, अझै पनि प्रधानमन्त्रीको प्रश्नोत्तर अथवा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
1: उनी थिए एमालेका प्रमुख सचेतक ऐनबहादुर महर। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। प्यालेस्टाइन समर्थक गाजा अभियानकर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियानकर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियानकर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्यान्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
1: अब अन्त्यमा देशभित्रकै एउटा प्रसङ्ग। पोखरामा पहिलोपटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलोपटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमुना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
13: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कुलहरूले निगाली दिएपछि स्कुल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा सुरु भएपछि सहज भएको राधा बताउँछिन्।
14: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, अब बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कुलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, अब प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
13: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
15: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू
13: कमल प्रसाद आचार्य।
15: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
13: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
16: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शङ्का लाइसकेको हुन्छ। अब कसरी पत्ता लाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तिनवटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्ष्यमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने, मायाले जित्ने हो।
13: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
17: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौँ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
13: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
18: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रवि

0: र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563463444, 98563663656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460628603, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666683,
10: 98563434234।
13: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
14: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजुभाइको के को गफ गफ हुँदैछ?
13: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803883484 9846739131
16: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
17: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
16: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
17: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
16: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656537115 र 9841120740
0: दमोलिया FM 94.2 समुदायको आवाज

0: DFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
7: 98 0 58 00 700,
1: 98 460 40 300।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM.
1: धमौली FM 94.2 MHz समुदायको आवाज.
2: हवस् त श्रोता, धमौली FM 94.2 MHz प्रसारण आजलाई यति नै. हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ. त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्. नमस्कार, शुभरात्री.

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछ।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, सङ्गीतमय गायत्री भजनपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। महाभारतमा भनिएको छ, गुणाश्च षड्मित भुक्तम भजन्ति आरोग्यमायुश्च बलम सुखम च, अनाविलम चास्य भवत्यपत्यम न चैनमाद्यून इति क्षिपन्ति। अर्थात् महाभारतमा भनिएको यो भनाइको अर्थ हुन्छ, थोरै भोजन गर्ने यानि कि खाना खानेका लागि छवटा गुणहरू प्राप्त हुन्छन्। यी छ गुणहरूमध्ये आरोग्य अर्थात् निरोगिता, आयु, बल र सुख हुन् भने पाँचौँमा सन्तान सुन्दर हुन्छन् र छैठौँ गुणमा यो धेरै खानेवाला हो भन्ने आरोप र आक्षेपबाट पनि मुक्त हुन्छ। यसरी थोरै भोजन गर्नाले यी छ प्रकारका गुणहरू प्राप्त हुन्छन्। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन। हरे कृष्ण

आदरणीय श्रोतृवृन्द, प्रस्तुत भजन पछि अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको तेस्रो अध्यायको बाँकी अंश मध्येको केही अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा कलिको दोषबाट बच्न नाम संकीर्तनको महत्वको प्रसङ्ग आएको थियो, आज पनि त्यही प्रसङ्गको निरन्तरता। सुखदेवजी महाराज परीक्षितलाई भन्नुहुन्छ, यस्तुत्तम श्लोक गुण अनुवाद संगीयते भीक्षण ममंग लग्न तमेव नित्यम श्रृणुयाद अभीक्षण कृष्णे मलाम भक्ति मीपान। हे महाराज परीक्षित, भगवान श्री कृष्ण को गुण चरित्र को कीर्तनले मानिस का संपूर्ण अमंगलहरूको नाश गर्दछ। जुन मान्छे भगवान श्रीकृष्ण को निर्मल भक्ति गर्न चाहन्छ उसले हर वक्त सधैं भगवान का गुणानुवाद र कथा चरित्रहरूको श्रवण गरिरहनु पर्दछ। सुखदेवजी महाराज परीक्षितलाई यसरी भन्दै रहनुहुँदा महाराज परीक्षित सुखदेवजी समक्ष जिज्ञासा राख्दछन्, केनो पाए न भगवान कलेर दोषान कलौ जनहा विदमिष्यन्तु पचितांस तन्मे ब्रुही यथा मुने। हे मुनिवर, कलियुगका मानिसहरूले दिन प्रतिदिन बढिरहेका कलिका दोषहरूलाई कुन उपायले नष्ट गर्दछन् त्यो मलाई बताउनुहोस्। युगान युगधर्माश्च मानम प्रलय कल्पयोः कालस्येश्वर रूपस्य गतिम विष्णुर महात्मनः। यसै गरी युगको स्थिति, युगधर्म, कालको स्वरूप, प्रलयको परिमाण तथा सर्वव्यापक सर्वशक्तिमान कालरूप परमात्माको गति पनि मलाई बताउनुहोस्। परीक्षितको जिज्ञासामा सुखदेवजी भन्नुहुन्छ, कृते प्रवर्तते धर्मस् चतुष्पाद तज्जनैर्धृतः सत्यम दया तपोदान मिति पादा विभोर नृप। हे राजा परीक्षित, सत्ययुग सुरु भएपछि धर्म चारै पाउले युक्त हुनेछ। सत्य, दया, तप र दान धर्मरूप भगवानका चार पाउ हुन्। मानिसहरूले यी चारै पाउले युक्त भएको धर्मको पालन गर्दछन्। सन्तुष्टा करुणा मैत्रा शान्ता दान्ता स्थितिक्षवः आत्मा रामा समदृश्य प्रायश श्रमणा जनः। सत्ययुगमा मानिसहरू सन्तोषी, दयालु, मित्रताको भाव भएका, शान्त, इन्द्रिय संयमी, सहनशील, आत्माराम, समदर्शी र आत्मज्ञानका लागि प्रयत्नशील हुन्छन्। त्रेतायाम धर्मपादानाम तुर्यांशो हीयते शनैः अधर्मपादैरनिर्त हिंसा सन्तोष विग्रहै। अधर्मका पनि चार पाउ छन्, असत्य, हिंसा, असन्तोष र कलह। त्रेता युगमा अधर्मका यी चारै पाउको प्रभावले सत्य आदि धर्मका चार पाउहरूको चौथो अंश बिस्तारै बिस्तारै नष्ट हुँदै जान्छ। तदा क्रिया तपो निष्ठा नीति हिंसा न लम्पटा त्रैवर्गिकास्त्रयी वृद्धा वर्ण ब्रह्मोद्धरा नृप। हे परीक्षित, त्रेता युगमा मानिसहरू अत्यन्त हिंस्रक र स्त्री धन आदिमा अत्यन्त आसक्त लम्पट पनि हुँदैनन्। कर्मकाण्ड र तपस्यामा निष्ठावान हुन्छन्। यिनीहरूले धर्म अर्थ र कामरूप त्रिवर्गलाई आस्थापूर्वक पालन गर्दछन्। समाजमा ब्राह्मणको प्रधानता रहन्छ। तप सत्य दया दाने स्वरधम ह्रस्वती द्वापरे हिंसा तुष्टय नृत द्वेषेर धर्मस्या धर्म लक्षण। द्वापर युगमा हिंसा, असन्तोष, असत्य र कलहरूपी अधर्मका चार पाउहरूद्वारा धर्मका चार पाउ तप सत्य दया र दानका आधा आधा अंश क्षीण हुन्छन्। यशस्विनो महाशाला स्वाध्यायाध्ययने रता आड्या कुटुम्बिनो हृष्टा वर्ण क्षेत्र दिजोत्तरा। द्वापर युगमा मानिसहरू यशस्वी र ठुला ठुला घर भएका हुन्छन्। वेदको अध्ययनमा संलग्न उनीहरू धन सम्पत्तिले परिपूर्ण हुन्छन्। धेरै कुटुम्बहरू एकसाथ संयुक्त परिवारमा बस्दछन्। यिनीहरू सुखी र प्रसन्न हुन्। समाजमा ब्राह्मण र क्षेत्रीयको प्रधानता रहन्छ। कलौतु धर्म हेतु नाम तुर्यांशो धर्म हेतु भी एधमानै क्षीयमाणो ह्यन्ते सोऽपि विनङ्क्षति। कलियुगमा त अधर्मका चार पाउ असत्य आदि अति नै बढेर जानेछन्, जसका कारण सत्य आदि धर्मका चार पाउ नै क्षीण हुन थाल्नेछन्। यसरी क्षीण हुँदै जाँदा सत्यका चारै पाउमध्ये प्रत्येकका चतुर्थांश मात्र शेष रहनेछ र त्यो पनि कलियुगको अन्त्यतिर नष्ट हुनेछ। तस्मिन् लुब्धा दुराचार निर्दया शुष्क वैरिण दुर्भगा भूरितर्षाश्च शूद्रदासोत्तरा प्रजा। कलियुगमा मानिसहरू धेरै लोभी, दुराचारी र निर्दयी हुनेछन्। यिनीहरू बिना कारण अरूसँग शत्रुता गर्नेछन्। भाग्यले ठगिएका यिनीहरूमा धन र विषय भोगको इच्छा अत्यधिक हुन्छ। समाजमा शूद्र र दास अर्थात् असभ्यहरूको प्रधानता रहनेछ। सत्तम रजस्तम इति दृश्यन्ते पुरुषे गुणः काल संचोदितास्ते वै परिवर्तन्त आत्मनि। सत्व, रज र तम यी तीनवटा गुणहरू मनुष्य आदि प्राणीहरूमा हुन्छन्। कालद्वारा प्रेरित भई परिस्थिति अनुसार यी तीनै गुणहरू प्राणीहरूको मनमा परिवर्तन भइरहन्छन्। गुणको परिवर्तन हुँदा कहिले कुनै गुण घट्ने र कहिले कुनै गुण बढ्ने गर्दछ।
प्रभवन्ति यदा सत्वे मनोबुद्धिन्द्रियाणि च तदा कृतयुगम विद्याज ज्ञानो तपसि अद्रुचिः। जुन बेला मन बुद्धि र इन्द्रियहरू सत्वगुणमा अवस्थित रहन्छन् त्यस समयमा मनुष्यहरूको ज्ञान र तपस्यामा अत्यधिक रुचि हुने गर्दछ। त्यस समयलाई सत्ययुग भनेर बुझ्नु पर्दछ। यदा धर्मार्थ कामेषु भक्तिर्भवति देहिनाम् तदा त्रेता राजो वृत्ति रीति जानी बुद्धिमन। जुन बेला मन बुद्धि र इन्द्रियहरू रजोगुणमा स्थित भएका हुन्छन् त्यस समयमा मनुष्यहरूको रुचि धर्म अर्थ र भोगमा बढ्न थाल्दछ। हे बुद्धिमान परीक्षित, त्यसै समयलाई त्रेतायुग भनेर बुझ। यदा लोभस्तो सन्तोषो मानो दम्भोथ मत्सरः कर्माणाम कर्मणाम चापि काम्यानाम द्वापरम तद् रजस्तमः। जुन समयमा मनुष्यको मनमा लोभ असन्तोष अभिमान ठगी ईर्ष्या तथा काम्य कर्ममा रुचि उत्पन्न हुन्छ त्यो द्वापर युग हो भनेर बुझ्नु पर्दछ। किनभने रजोगुण र तमोगुणको मिश्रित रूप नै द्वापर युग हो। यदा माया नृतम तन्द्रा निद्रा हिंसा विषादनम शोको मोहो भयम दैन्यम सकलिस्तामसः स्मृतः। जुन समयमा मनमा कपट असत्य आलस्य निद्रा हिंसा खिन्नता शोक मोह डर दैन्य अत्यधिक रहन्छ त्यो समय नै कलियुग हो। कलियुगमा तमोगुणको प्रधानता रहन्छ। यस्मात् क्षुद्र दृशो मर्त्या क्षुद्र भाग्या महासना कामिनो वित्तहीनाश्च स्वैरिण्यश्च स्त्रियो सतिः। जब कलियुगको प्रभाव बढ्दछ तब मान्छेहरूको दृष्टि तुच्छ हुन्छ। उनीहरू भाग्यहीन धेरै खाने कामुक र धनहीन हुन्छन्। स्त्रीहरू स्वच्छन्द रूपमा डुल्ने कुलटा बन्दछन्। दस्युत्कृष्टा जनपदा वेदा पाखण्ड दूषिता राजानश्च प्रजाभक्ष्या शिष्णोदर पराधिजा। सम्पूर्ण देशहरूमा लुटेराहरूको जगजगी हुनेछ। विभिन्न प्रकारका कल्पित मतमतान्तरहरू सृजना गरेर पाखण्डीहरूले वेदलाई कलङ्कित बनाउनेछन्। राजाहरू प्रजाहरूको शोषण गर्न थाल्नेछन्। ब्राह्मणहरू जननेन्द्रिय र भूमिको सन्तुष्टिका लागि सधैँ लागिरहनेछन्। अमृता बटबो शौचा भिक्षवश्च कुटुम्बिनः तपस्विनो ग्रामवासा न्यासिनोत्यर्थ लोलुपा। ब्रह्मचारीहरू ब्रह्मचार्य आश्रममा पालना गर्नुपर्ने आचारले भ्रष्ट र अपवित्र हुनेछन्। घरभरि परिवार भएका गृहस्थहरू भिक्षा माग्दै हिँड्नेछन्। तपस्या गर्न गएका वानप्रस्थहरू वन छाडेर गाउँमा बस्नेछन् भने सन्यासीहरू धन भनेपछि लोभले भुतुक्कै हुनेछन्। रसुकाय महाहारा भूर्यपत्या गत ह्रिय सस्वत कटुक भाषिण्यस चौर्यमायो रुसाहसा। स्त्रीहरूको शरीर आकारले सानो हुन्छ तर उनीहरूले धेरै खाना खानेछन्। धेरै सन्तान जन्माउनेछन्। उनीहरू लाज नमान्ने अनि सधैँ कर्कश र अप्रिय बोल्ने चोरी गर्ने छलपूर्ण व्यवहार गर्ने र जघन्य अपराध गर्ने हुनेछन्। पणयी स्यन्ति वै क्षुद्रा किराटा कुटकारिण अनापद्यपि मम स्यन्ते वार्ताम साधु जुगुप्सिताम। क्षुद्र विचार भएका व्यापारीहरूले व्यापारको नाममा ठगी गर्न थाल्नेछन्। आफूलाई दुःख वा समस्या नपर्दा पनि उनीहरूले ठगीपूर्ण व्यापार गर्नेछन्। सज्जनहरूले निन्दा गरेको यस्तो वृत्तिलाई उनीहरू राम्रो मान्नेछन्। पतिम त्यक्षन्ति निर्द्रव्यम भृत्या अप्यखिलोत्तमम भृत्यम विपन्नम पतय कौलम गाश्चापय अश्विनी। गुण र चरित्रले सर्वश्रेष्ठ भए पनि कारणवश गरिब भएका मालिकलाई नोकरहरूले छाडिदिनेछन्। कुल परम्परादेखि बस्दै आएको उपकारी पुरानो नोकर जब रोगले थला परेर काम गर्न नसक्ने हुन्छ तब मालिकहरूले त्यसलाई निकालिदिनेछन्। वर्षौँदेखि घरमा पालिएका गाईले जब बुढी भएर दुध दिन छाड्छन् तब मालिकले त्यस गाईलाई पनि त्याग्नेछन्। पितृ भ्रातृ सृज ज्ञातिन हित्वा सौरत सौहृदा ननान्दृश्याल सम्वादा दीनास्त्रैणा कलौ नरा। कलियुगमा मानिसहरू स्त्री लम्पट हुनेछन्। काम बास्नाले प्रेरित भएर उनीहरू आत्मीयता देखाउनेछन्। दुःख पर्दा आफ्ना हितैषी मातापिता दाजुभाइ इष्टमित्र र बन्धु बान्धवहरूलाई छाडेर उनीहरूले सालासालीहरूसँग मात्रै सरसल्लाह गर्नेछन्। शुद्रा प्रतिग्रहिष्यन्ति तपो वेशोपजीविनः धर्मं वक्ष्यन्ति धर्मज्ञ अधिरुह्योत्तमासनम। शुद्रहरूले तपस्वीको वेश धारण गरेर आफ्नो जीविका चलाउने र दान लिने काम गर्नेछन्। धर्मको रहस्य जान्दै नजानेका पाखण्डीहरूले नै व्यासासनमा बसेर धर्मको व्याख्या गर्नेछन्। नित्यम उद्विग्न मनसो दुर्भिक्ष करकर्षिता निरन्ये भूतले राज ननावृष्टि भयातुरा वासोन्न पान शयन व्यवाय स्नान भूषणै हीना पिशाच सन्दर्शा भविष्यन्ति कलौ प्रजा। हे राजा परीक्षित, कलियुगमा भूमण्डलमा रहेका प्रजाहरू सधैँ भयभीत रहनेछन्। एकातिर अनिकाल पर्नेछ भने अर्कातिर खडेरी परे पनि राजस्व तिर्नै पर्ने पीडाले उनीहरू छटपटिनु पर्नेछ।
अनावृष्टिले उनीहरूलाई अझ भयातुर बनाइराख्नेछ। एकसरो शरीर ढाक्नको लागि लुगा, भोक प्यास शान्त गर्न अन्न र पानी, विश्राम गर्न अर्थात् शयन गर्न घर आदि दैनिक आवश्यक वस्तु पनि उनीहरूसँग हुने छैन। मैथुन आदि दाम्पत्य जीवनको सुख, स्नान र गरगहनाबाट पनि उनीहरू वञ्चित रहनेछन्। यसरी हरेक दृष्टिले मानिसहरूको स्थिति पिशाचको जस्तो निकृष्ट हुनेछ। कलौ काकिणी के प्यर्थे विग्रह्य त्यक्त सौहृदा त्यक्षन्ति च प्रियान प्राणान हनिष्यन्ति शोकानपि। कलियुगमा मानिसहरू कौडी बराबरको थोरै धनका लागि परस्पर झगडा गर्नेछन् र मित्रतालाई उपेक्षा गर्नेछन्। यिनीहरूले थोरै धनका लागि पनि आफ्ना प्रियजनहरूलाई मार्नेछन् अनि सबैभन्दा प्रिय आफ्नै प्राणलाई पनि त्याग्नेछन्। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको तेस्रो अध्यायको बाँकी अंशमध्येको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: TFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827013042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुट

0: आज विक्रम सम्बत 2083 साल ज्येष्ठ 8 गते शुक्रबार, ज्येष्ठ शुक्ल षष्ठी 22 मे सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्रीको हट र विपक्षीको विरोधले संसद मुठभेद उन्मुख, अवरोधकै बीच विधेयकहरू पारित, भट्ट र अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश, विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले सर्वोच्च शिखर सगरमाथामा एकै दिन अहिलेसम्मकै धेरै 274 जना पुगे लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाझो बलौटी जमीनमा हरियो सुन शीर्षकको शुभ समाचार।
0: पोखरा महानगरपालिका 13 बगरकोट कसेरी स्थित विजयपुर खोलाको किनारमा लामो समयदेखि बाँझो रहेको बलौटे जमीन अहिले हराभरा तरबुजाका लहराले ढाकिएका छन्। यही जमीनमा व्यावसायिक तरबुजा खेती गर्दै किसानहरूले लाखौं आमदानी गर्न थालेपछि स्थानीय युवाको आकर्षण बढ्दै गएको छ। पोखरा 22 पुम्दी भुम्दीका 22 वर्षीय सुन्दर बरालले 25 रोपनी क्षेत्रफलमा सरस्वती जातका 3,500 बिरूवा रोपेर व्यावसायिक तरबुजा खेती शुरू गर्नुभएको हो। गत फागुनमा रोपिएका बिरूवाले अहिले उत्पादन दिन थालेका छन्। उहाँका अनुसार दैनिक औसत 200 केजी तरबुजा बिक्री भइरहेको छ। प्रति केजी 60 का दरले दैनिक करिब 12,000 को कारोबार भइरहेको बरालले बताउनुभयो। तरबुजाको बजारका लागि खासै चिन्ता गर्नु पर्दैन, व्यवसायीहरू बारीमै लिन आउँछन्। उहाँले भन्नुभयो यस वर्ष 15 लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको उहाँको भनाई छ। बरालले पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा गरिएको खेती सफल भएपछि क्षेत्र विस्तार गरिएको जानकारी दिनुभयो। वर्षमा 1 बाली धान खेती मात्र हुने र बाँकी समय बाँझै रहने खेतमा छोटो अवधिमै राम्रो आमदानी हुने भएकाले तरबुजा खेती रोजिएको उहाँको भनाई छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्रीको हट र विपक्षीको अडान, द्विपक्षको इगोले संसद मुठभेद उन्मुख शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ। विपक्षीले भने अनुसार सदनमा गएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने प्रधानमन्त्री बालेन्द्र शाहको हट र जवाफ दिनैपर्ने विपक्षीको अडानले प्रतिनिधि सभामा सत्ता र विपक्षी बीच मुठभेडको अवस्था सिर्जना भएको छ। विरोध र नारा बाजी बीच सभामुख डोलप्रसाद टिपिअरियालले प्रतिनिधि सभा बैठक अगाडि बढाएपछि विपक्षी दलहरू थप आक्रोशित बन्न पुगेका छन्। विपक्षीको अवरोधका कारण पहिलो बैठक स्थगित गर्नुभएका सभामुख अरियाल बिहिबार नै बसेको दोस्रो बैठकमा भने विपक्षीलाई पेलेरै अगाडि बढ्नुभयो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढ्नु भएको हो। प्रतिपक्षी दलहरूको अवरोध बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। सभामुख अरियालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 अंग बनेको घोषणा गर्नुभएको छ। सभामुख अरियालले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 अगाडि बढाउनु भएको हो। विपक्षीको नाराबाजी र विरोधबीच सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अरियालको भूमिकामाथि प्रश्न उठाएको छ। संसदमा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहँदा सभामुख ले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै काँग्रेसले प्रश्न उठाएको हो। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका सचेतक निष्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्षीय दलको हैसियतमा आफू स्वयं र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको स्मरण गर्दै सचेतक राईले भन्नुभयो, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले पनि सरकार खोज्दै जवाबदेहिता र सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ।
1: भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्फका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लाग्नुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीको भनाई छ। अध्ययन लगभग सकिएको छ, सायद अर्को साता मुद्दा दायर हुन्छ। अध्ययनमा संलग्न एक अधिकारीले भने विभागले सुलभलाई 21 चैत र भट्टलाई त्यसको 2 दिन अघि 19 चैतमा पक्राउ गरेको थियो।
0: विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको निकै चासोका साथ हेरिएको सचिवालय बैठक शुक्रबार बस्दैछ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बसेको बैठकले तय गरेका विभिन्न महत्वपूर्ण प्रस्तावहरूलाई आजको बैठकले अन्तिम रूप दिनेछ। आजको बैठक मुख्य गरी व्यवसायी मीनबहादुर गुरूङले तानमा दिएको जग्गा फिर्ता गर्ने र पार्टीका शीर्ष नेताहरूको कार्य विभाजन तथा वरियताक्रम टुंग्याउने विषयमा केन्द्रित रहनेछ। त्यस्तै बल्खुमा आफ्नै भवन निर्माणको संकल्प, शीर्ष नेतृत्वको कार्य विभाजन र नयाँ सांगठनिक संरचना का विषयमा पनि निर्णय गरिने जनाइएको छ।

0: त्यस्तै यस बैठकले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने निर्णयहरू गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। विशेष गरी जग्गा दानको विषयले सिर्जना गरेको आन्तरिक असन्तुष्टि र बाह्य आलोचनालाई सम्बोधन गर्दै पार्टीले आफ्नो साख जोगाउने र संगठनलाई नयाँ गति दिने प्रयास यस बैठकबाट गर्ने देखिन्छ। आजको बैठकको सबैभन्दा ठूलो र चर्चामा रहेको विषय जग्गा फिर्ताको निर्णय नै हो। एमाले भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरूङ र उहाँकी श्रीमती सावित्री गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको जग्गा नलिने निर्णय गर्दैछ। गत असोज महिनामा तत्कालीन प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकाको कलंकी क्षेत्रमा 10 रोपनी 14 आना जमीनमा भवन निर्माणको शिलान्यास गर्नुभएको थियो। व्यवसायबाट यसरी ठूलो परिमाणमा जग्गा र भवन दान लिँदा पार्टीभित्र र बाहिर ठूलो विवाद र आलोचना भएको थियो। जग्गा विवाद सुल्झाउनुका साथै आजको बैठकले पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरूको कामको जिम्मेवारीलाई पनि अन्तिम रूप दिनेछ। प्रस्तावित नयाँ कार्य विभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टीको कामको मुख्य नेतृत्व सम्हाल्नुहुनेछ। यसै गरी उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रभाव सम्बन्धी विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सम्बद्ध अन्य विभागहरूको कामको संयोजन गर्नुहुनेछ। अन्य उपाध्यक्षहरूमध्ये पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, गोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र रघुजी पन्तलाई मानव स्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी दिइनेछ।
1: हिमालय आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण संचालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खुले यता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो। पछिल्लो दुई दिन यता हिम आधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाईमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो। एकै दिन सर्वाधिक आरोही शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: दुई दशक यताकै कर संरचनाको पुनरावलोकन गर्न अर्थ मन्त्रालयमा तीव्र गृह कार्य चलिरहेको छ। आगामी आर्थिक वर्षबाट करको संरचनामा पुनरावलोकन गरी उद्यमी तथा मध्यम वर्गीय परिवारमाथि करको बोझ घटाइने नीति तथा कार्यक्रम अनुसार अर्थ मन्त्रालयले घनीभूत रूपमा गृह कार्य गरिरहेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार करको बोझ कम गर्न आगामी बजेटसँगै आउने आर्थिक ऐनबाट दरहरू घटाउन अन्तिम गृह कार्य भइरहेको छ। ती अधिकारीहरूका अनुसार करका दरहरू अन्तिम समयमा मात्रै फाइनल हुने भएकाले कुनमा कति घटबढ हुने भन्ने अझै निक्योल भइसकेको छैन। अर्थमन्त्री वाग्रेले पनि पटक पटक सार्वजनिक रूपमै करका दरहरू उच्च रहेको बताउँदै आउनुभएको छ। सरकारले बजेटमा करका दरमा आमूल परिवर्तनको तयारी गरिरहँदा बिहिबार अर्थ समितिमा भएको छलफलमा समेत अर्थविज्ञहरूले समेत त्यस्तो सुधार जरूरी रहेको बताएका छन्। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रूपियाँसम्म आयकर छुटको सीमा निकै कम भएको बताउनुभयो।
1: नेपाल सरकारले विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेशन परियोजनाका लागि करिब 13 अर्ब रूपैयाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सुलरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। डीएनए परियोजनाको 17 अर्ब रूपैयाँ सरकारले विश्व ब्याङ्कलाई नै फिर्ता गर्नु परेको थियो, तर त्यसको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन। अहिले डीएनएलाई नै नाम र कार्यक्रमहरू परिमार्जन गरेर नयाँ ऋण स्वीकार गरिँदा सदनदेखि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्। यसपटक साँच्चै के फरक छ त? पुरानो ऋण किन फिर्ता गरियो वा अघिल्लो परियोजना असफल हुनुका कारणबारे समीक्षा भयो कि भएन? राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले यो ऋण नेपाल सरकारले माग गरेको हो कि दात्री निकायले नै प्रस्ताव गरेको हो भन्दै संसदमा समेत प्रश्न उठाएकी छन्। डिजिटल रूपान्तरणका परियोजना, ऋण अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज, तीन समूहबीच प्रतिस्पर्धा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन आज हुँदैछ। महासंघले बिहिबार सूचना जारी गरी शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेद्वार चयन हुने जानकारी दिएको हो। महासंघको आगामी वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि तीन समूह प्रतिस्पर्धामा देखिएका छन्। मनोनयन दर्ता शुक्रबार नै हुनेछ। महासंघका अध्यक्ष अनसन श्रेष्ठ र हालै निर्वाचित एसोसिएट तर्फका उपाध्यक्ष प्रबल संघ पाण्डेले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि छुट्टा छुट्टै प्यानल बनाएका छन्। अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हेमराज ढकालको प्यानल पनि प्रतिस्पर्धामा छ। हेमराज ढकाल स्वयं वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुनुहुन्छ भने उहाँको प्यानलले कोषाध्यक्षमा भक्तपुर हमाललाई अघि सारेको छ।
1: नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका मलेसिया तथा खाड़ी मुलुकमा उडान गर्ने एयरलाइन्सहरूले पूर्व निर्धारित उडान रद्द वा पुनः तालिका गर्न थालेका छन्। उनीहरूले नेपालबाट पर्याप्त यात्रु नपाएका कारण पूर्व निर्धारित उडान रद्द वा पुनः तालिका गर्न थालेको बताएका छन्। नेपालबाट फ्लाइ दुबई, एयर अरेबिया, ओमान एयर, रोयल जोर्डनियन, जजिरा एयर, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका सरकारी तथा निजी कम्पनीहरूले उडान भर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने रूटहरूमा लगातार कम टिकट बिक्री भएपछि एयरलाइन्सहरूले घाटाबाट कम्पनीहरूलाई बचाउन उडानहरू रद्द गर्ने गरेको बताइन्छ। श्रमको धरपकडले कामदार र एयरलाइन्स प्रभावित, शीर्षकमा मध्यान्नमा छापिएको खबर हो यो।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।